0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460-54635 98464-43853।
1: हेलो
2: हेलो बहिनी सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: आहास, अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन हो।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल जेठ महिनाको 23 गते शनिबार, ईस्वी सम्वत जून 5 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज अधिक ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि रातिमा 10:27 त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा सूर्यवर्ण रातिमा 3:27 त्यसपछि धनिष्ठ नक्षत्र लाग्नेछ। विष्कुम्भ आदि योगमा इन्द्र 6:27 त्यसपछि वैद्युत योग लाग्नेछ। करुणमा गर अहोरात्र रहनेछ। आनन्द आदि योगमा आज प्रवर्ध योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। आजको दिन मान 34:26 अर्थात 13:48 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:10 यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:56 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 11:27 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 9:58 रहेको छ।
1: राशिफल शुरू गरौं मेष राशिबाट। मेष राशिले व्यक्तिहरूका लागि आज धार्मिक र आध्यात्मिक कार्यमा विशेष रुचि बढ्ने देखिएको छ। मनमा शान्तिको अनुभव हुनुका साथै नयाँ सकारात्मक ऊर्जा प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट मनज्ञ धन लाभ हुनेछ। कार्यक्षेत्रमा उत्साह र आत्मविश्वास बढ्ने ग्रह गोचर रहेको छ। घरका सदस्यहरूसँग बसेर महत्वपूर्ण निर्णयहरू लिन सक्नुहुनेछ। पुराना रोगबाट केही राहत महसुस हुनेछ। खानपानमा सन्तुलन मिलाउनु भएमा शरीरमा अझ स्फूर्ति बढ्नेछ। साँझ पख घरमा कुनै मांगलिक कार्य हुने देखिएको छ। स्वास्थ्यको दृष्टिकोणले पनि आजको दिन अनुकूल रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज आफन्त र मान्यजनको आशीर्वादले तपाईँको आत्मबल बढ्नेछ। सामाजिक कार्यक्रममा तपाईँको उपस्थिति अर्थपूर्ण रहनेछ। व्यापार तथा व्यवसायमा गरिएको लगानीबाट सन्तोषजनक लाभ मिल्ने देखिएको छ। नयाँ क्षेत्रमा लगानी विस्तार गर्न आजको दिन उपयुक्त रहेको छ। जीवनसाथीसँगको असमझदारी हटेर जाने ग्रह गोचर पनि रहेको छ। लामो समयदेखि थातिरहेका कामहरूले गति लिनेछ। आज मनोरञ्जनका क्षेत्रमा केही खर्च हुन सक्ने पनि देखिएको छ। टाढाको धार्मिक यात्रा हुनेछ, तर यात्रामा आफ्नो धनमालको सुरक्षामा विशेष ध्यान दिनुहोला। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज समय निकै अनुकूल देखिन्छ। धार्मिक क्षेत्रबाट मान सम्मान प्राप्त हुने ग्रहयोग रहेको छ। तपाईँले गरेको सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याइदिन सक्छ, जसले तपाईँलाई आत्मसन्तुष्टि मिल्नेछ। भविष्यका लागि लिइने दीर्घकालीन निर्णयले पछि राम्रो प्रतिफल दिन सक्ने देखिएको छ। सृजनात्मक काममा मन जानेछ, तर साँझ पख केही मानसिक थकान महसुस हुनेछ। खानपान र यात्रामा सतर्क हुन आवश्यक रहेको छ। आज यात्रा, आर्थिक कारोबार र साथीसँगको झगडाबाट टाढा रहनु पर्ने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आजको दिन साहसी र महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त रहेको छ। परिवारका सदस्यहरू बीचमा सुमधुर सम्बन्ध कायम रहनेछ। घरमा सुख र सुविधाका साधन थपिने योग पनि रहेको छ। स्वास्थ्यमा पनि उल्लेख्य सुधार हुने देखिन्छ। प्रेम जीवनमा रमाइलोपन बन्नेछ भने प्रेमित यात्राको पनि सम्भावना रहेको देखिएको छ। नयाँ कार्यको थालनी गर्नका लागि आजको दिन उपयुक्त रहेको छ। आर्थिक लाभको क्षेत्र फराकिलो हुनेछ। लामो समयदेखि रोकिएको पैसा हात पर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज पारिवारिक जीवनमा केही उतार चढाव आउन सक्ने ग्रह गोचर रहेको छ। तपाईँ धैर्य र सहनशील हुन आवश्यक रहेको छ। आज आर्थिक अवस्था मध्यम रहनेछ। आमदानी र खर्चको सन्तुलन मिलाउन निकै कठिन हुनेछ। व्यापारमा नयाँ लगानी गर्नुभन्दा पुरानो कारोबारलाई व्यवस्थित बनाउन आवश्यक रहेको छ। साथीको कुरालाई शंकाको दृष्टिकोणले हेर्दा दूरी बढ्न सक्छ। विद्यार्थीले अध्ययनमा थप ध्यान दिनुपर्ने देखिएको छ। सामाजिक काम गर्दा पनि आलोचना सुन्नु पर्नेछ। आज खानपान र मित्रसँग भेटघाट हुँदा निकै सतर्क हुनुपर्ने देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज पारिवारिक कलह हुन सक्ने देखिएको छ। घरमा शान्तिको वातावरण बनाउन तपाईँ आफैले प्रयास गर्नुपर्नेछ। आफन्तसँगको भेटघाटमा पनि तनाव उत्पन्न हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। कामको धपेडीले मानसिक तनाव बढ्न सक्छ। शैक्षिक क्षेत्रबाट राम्रो नतिजा नआउँदा विद्यार्थीलाई पनि तनाव हुनेछ। आज घरबाट निस्किँदा माता पिताको आशीर्वाद लिनुभएमा राम्रो हुनेछ। आज सवारी साधन चलाउँदा अथवा नयाँ व्यवसायमा हात हाल्दा निकै सचेत हुनुहोला। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज लामो समयपछि पुराना मित्रहरूसँग भेटघाट हुने ग्रहयोग रहेको छ। रचनात्मक कार्यहरूमा रुचि बढ्नेछ र त्यसबाट तपाईँलाई आत्मसन्तुष्टि मिल्नेछ। आर्थिक पक्ष पनि सबल रहने देखिएको छ। आज उपहार अथवा पुरस्कार प्राप्तिको योग रहेको छ, जसले तपाईँको आर्थिक अवस्था मजबुत बनाउनेछ। प्रेम जीवन सरल रहनेछ। घरका सदस्यहरूबाट पुनः सहयोग र सद्भाव पाउनुहुनेछ। शरीरमा नयाँ ऊर्जा र स्फूर्ति बढ्नेछ। कला संगीत र साहित्यको क्षेत्रमा रुचि बढ्नाले मनमा सकारात्मक विचार प्रवाह हुनेछ। तर वैदेशिक यात्रामा तनाव हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिका व्यक्तिहरूका लागि आज शत्रुहरू सक्रिय हुने दिन रहेको छ। आफ्नो गोपनीयतामा निकै ध्यान दिनुहोला। स्वास्थ्यमा पनि उतार चढ़ाव आउन सक्ने ग्रह गोचर रहेको छ। आज बाहिरको खानपानबाट टाढा रहँदा राम्रो हुनेछ। सवारी साधन चलाउँदा अथवा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोला। आज हतारमा कुनै पनि काम नगर्नुहोला। आमदानीको तुलनामा खर्च बढ़ी हुनाले तनाव बढ़ने ग्रह गोचर रहेको छ। विद्यार्थीहरूले कडा परिश्रम गर्नुपर्ने दिन पनि रहेको छ। आज जुनसुकै काममा मेहनत गरेमा सफलता पाउने दिन रहेको छ। नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन भाग्यशाली रहनेछ। धार्मिक र आध्यात्मिक कार्यमा मन जानेछ। सामाजिक कार्यमा तपाईँको सक्रियता बढ्नेछ। धेरै दिनदेखि रोकिएको पैसा आज हात पर्ने योग रहेको छ। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। नयाँ योजनाहरू स्वीकृत हुने र माथिल्लो ओहदाका व्यक्तिहरूसँग सौहार्दपूर्ण वातावरणमा काम गर्न सकिनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। जीवनसाथी अथवा सन्तानबाट पूर्ण सहयोग प्राप्त हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशिका व्यक्तिहरूका लागि आज पदभार अथवा ठूलो जिम्मेवारी प्राप्त हुने दिन रहेको छ। आर्थिक रूपमा पदोन्नति हुनेछ। व्यापारिक यात्रा सफल र लाभदायक रहनेछ। परिवारका सदस्यको भावनालाई सम्मान गर्दा सम्बन्ध अझ मजबुत हुनेछ, राम्रो हुनेछ। स्वास्थ्यका दृष्टिकोणले दिन सामान्य रहे पनि खानपानमा विशेष ध्यान दिन आवश्यक रहेको छ। अत्यधिक कामको धपेडीले थकान महसुस हुन सक्नेछ। विद्यार्थीको लागि शैक्षिक सफलता मिल्नेछ भने अध्ययनमा पनि रुचि बढ्नेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज यसअघि रोकिएका पुराना लेनदेनहरू सुल्झिँदैछन्। पारिवारिक सम्बन्ध सुदृढ हुने देखिएको छ। घरमा नयाँ पाहुनाको आगमन हुन सक्नेछ। साथीभाइको सहयोगले अधुरा कामहरू समयमा नै सम्पन्न हुनेछन्। स्वास्थ्यमा निकै राम्रो सुधार आउनेछ, जसले मानसिक तनाव पनि घटाउनेछ। प्रेम जीवन सुखद र सौहार्दपूर्ण रहनेछ। नयाँ सम्बन्ध शुरू गर्न चाहनेहरूका लागि आजको समय उत्तम रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिका व्यक्तिहरूका लागि आज अरूको कुरामा धेरै विश्वास नगर्नुहोला। आमदानी भए पनि आर्थिक पक्षमा केही उतार चढ़ाव आउन सक्ने ग्रह गोचर रहेको छ। पारिवारिक वातावरणमा केही तनाव देखिन सक्छ। घरका सदस्यहरूसँगको सानो विवादले तपाईँको मन दुखाउन सक्छ। त्यसमा शान्त रहनु उत्तम हुनेछ। आज आफ्नै स्वास्थ्यमा हेलचकाय नगर्नुहोला। विद्यार्थीहरूले अध्ययनमा थप ध्यान र समय दिनुपर्ने देखिएको छ। टाढाको धार्मिक यात्रा सफल हुनेछ भने त्यो यात्राले तपाईँको मनमा शान्ति छाउनेछ। आज तपाईँको हातबाट आर्थिक कारोबार नगर्दा नै राखेको छ।
0: राशिफलबारे जानकारी सँगै लागू आजको साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलले गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलले गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलले गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:10 छ 6:53 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 6:53 8:35 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 8:35 10:18 रोग बेला रहनेछ। बिहानमा 10:18 उद्योग बेला रहनेछ। मध्याहमा 12:00 दिनमा 1:43 चर बेला रहनेछ। दिनमा 1:43 3:25 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 3:25 5:08 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले जे समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न सोचेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ भने दिनमा 5:08 साँझमा 6:50 समय फेरि काले बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:50 8:08 शुभ बेला रहनेछ। साँझमा 8:08 काले बेला रहनेछ। राति 9:25 10:43 रोग बेला रहनेछ। राति 10:43 12:00 उद्योग बेला रहनेछ। राति 12:00 1:18 चर बेला रहनेछ। राति 1:18 2:35 लाभ बेला रहनेछ। राति 2:35 3:52 अमृत बेला रहनेछ भने राति 3:52 भोलि बिहानमा 5:10 समय फेरि काल बेला रहनेछ। यसमा चरभन्दा शुभ शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिम आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 9:00 10:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन शुभ लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला। हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सफलता स्टूडियो टाइम।

नमस्कार। जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। कास्कीका प्रमुख जिल्लाधिकारी रुता देवी शर्माको सरुवा, पोखरा बस पार्क 5 दशकदेखि विवाद, अतिक्रमण सत्ता पट्टा र राजनीतिक संरक्षणको घेरामा अल्झिँदै पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी। फागुन 21 मा सम्पन्न निर्वाचन नेपालको राजनीतिक इतिहासमा विशेष रूपमा स्मरण गरिने घटना भएको प्रमुख भण्डारीको दावी। गण्डकी प्रदेशको निथिरा कार्यक्रम सर्वसम्मतले पारित, ओजेलमा परेको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियान शुरू। रासोपाको निलो क्रान्ति धेरै समय नटिक्दै कुलमान घिसिङको जिकिर, राष्ट्रपाका सभापति लमित जाने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता, परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा। बजेट कार्यान्वयनमा इमानदारी नदेखिए अर्थतन्त्र चलायमान बढ़न नसक्ने निजी क्षेत्रको चेतावनी, उत्तर कोरिया जाँदै आए शी जिनपिङ, क्षेत्रीय शक्ति समीकरणमा हलचल। रसियाली खेलकुदको पुरुष अर्फको छनौटमा नेपालले सेमिफाइनलमा ओमानसँग खेल्दै। कास्कीका प्रमुख जिल्लाधिकारी रुद्रादेवी शर्माको सुरुवा भएको छ। गृह मन्त्रालयले 13 जिल्लाका प्रजीय परिवर्तन गर्ने क्रममा शर्माको सुरुवा गरेको हो। शर्मालाई धनकुटाको प्रमुख जिल्लाधिकारीको जिम्मेवारी तोकिएको छ। शर्मा 2082 जेठमै कास्कीको प्रजीय भएर आउनुभएको थियो। त्यसअघि उहाँ बर्दियाको प्रजीय रहनुभएको थियो। उहाँको स्थानमा गृह मन्त्रालयमा कार्यरत कुमान सिंह गुरूङ आउनुहुने भएको छ। यसै गरी स्याङ्जाका प्रजीय ईश्वरी प्रसाद अरियाल पनि सरुवा भएका छन्। उनलाई संखुवासभा प्रमुख जिल्लाधिकारीका रूपमा सरुवा गरिएको हो। उहाँको स्थानमा गृह मन्त्रालयमा कार्यरत निराजन घिमिरेलाई पठाइएको छ। शुक्रबारको गृहमन्त्री स्तरीय निर्णयबाट 13 जिल्लाको सीडीओ परिवर्तन गरिएको हो। मन्त्रालय अन्तर्गतका 5 महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन्। पोखरा बस पार्क 5 दशकदेखि विवाद, अतिक्रमण सट्टापट्टा र राजनीतिक संरक्षणको घेरामा अल्झिँदै आएको छ। बस पार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको बहुचर्चित अभियान निर्णायक मोडमा पुगेकै बेला उच्च अदालत पोखराबाट आएको अल्पकालीन अन्तरिम आदेशले नयाँ तरंग पैदा गरेको छ। विकासको मास्टर प्लान अघि बढ़ाउने तयारीमा रहेको महानगरपालिकालाई अदालतको रोकले तत्कालका लागि ब्रेक लगाएपछि पोखराको राजनीतिक र प्रशासनिक वृत्तमा सनसनी फैलिएको छ। महानगरले जेठ 25 गतेदेखि बस पार्क क्षेत्रको संरचना हटाउने अन्तरिम तयारी तीव्र बनाइरहेका बेला उच्च अदालत पोखराले एक जग्गा धनीको निवेदनमा सुनाई गर्दै तत्काल कुनै पनि संरचना नभत्काउन आदेश दिएको हो। पोखरा 9 स्थित किता नम्बर 54 का जग्गा धनी योगेन्द्र देव श्रेष्ठ पालिखेले दायर गरेको रिटमाथि न्यायाधीश तेजनारायण सिंह राईको एकल इजारसले प्रारम्भिक सुनाईपछि विपक्षीहरूलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न निर्देशन दिएको छ। अदालतको आदेश सार्वजनिक भएसँगै महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल मार्फत तीव्र प्रतिक्रिया जनाउँदै यस्ता विकास रोक्ने अन्तिम निर्णयका रूपमा नबुझ्न आग्रह गर्नुभएको छ। उहाँले कारण देखाउ आदेशलाई सामान्य कानूनी प्रक्रिया भन्दै कानून प्रमाण र छानबिन समितिको प्रतिवेदनका आधारमा मात्रै अगाडि बढ़ने स्पष्ट पार्नुभयो। आचार्यले विशेष गरी बस पार्क क्षेत्रको उत्तरतर्फका जग्गा विवादतर्फ संकेत गर्दै वास्तविक स्वामित्व र क्षेत्रफल छानबिनपछि मात्र स्पष्ट हुने दावी गर्नुभयो। तर उहाँको अभिव्यक्तिले बस पार्क विवादलाई झन राजनीतिक जंग दिएको छ। उहाँले छानबिनपछि तपाईँको जग्गा 9 मिटर हो कि 18 मिटर हो भन्ने देखिनेछ भन्दै दिएको टिप्पणीले स्थानीय तहमा बहस चर्किएको छ। साथै उहाँले अदालतलाई विकास अवरूद्ध गर्ने माध्यमका रूपमा प्रयोग नगर्न चेतावनी दिएपछि कानूनी र कार्यकारी निकायबीचको तनाव सतहमा आएको देखिन्छ। पोखरा बस पार्क क्षेत्र लामो समयदेखि सट्टापट्टा, अवैध बसोबास, राजनीतिक संरक्षण र भूमि सम्बन्धी विवादको केन्द्र बनेको तथ्य अब फेरि उजागर भएको छ। 2031 सालमा अधिग्रहण गरिएको बस पार्क जग्गा अहिले करिब 26 रोपनीमा खुम्चिएको महानगरको अध्ययनले देखाएको छ भने यहाँ 450 भन्दा बढ़ी संरचना रहेका छन्। सुकुम्बासी दावी गर्दै 577 जनाले निवेदन दिएका छन्, जसले समस्या झनै जटिल बनाएको छ। पूर्व न्यायाधीश शंकरराज बरालले नेतृत्वमा गठित छानबिन समितिले विगतका निर्णय सट्टापट्टा र बिक्री वितरणबारे अध्ययन गरिरहेको छ भने सुकुम्बासी व्यवस्थापनका लागि छुट्टै समिति प्रक्रिया छ। महानगरले वैकल्पिक बस्ती विकासको योजना अघि बढ़ाइसकेको दावी गरेको छ। अब अदालतको आगामी सुनवाई, छानबिन प्रतिवेदन र राजनीतिक दलबाव बीच पोखरा बस पार्कको भविष्य झन अनिश्चित बनेको छ। 5 दशकदेखि अलपत्र परियोजना पुनः कार्यान्वयन
तर्फ जान्छ वा फेरि कानूनी विवादमै अड्किन्छ भन्ने प्रश्नले पोखरालाई नै तरंगित बनाएको छ। पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ। पोखरालाई स्वच्छ शहर हरित शहरको रूपमा विकास गर्न वृक्षारोपण अभियान चालिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो। अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा शुक्रबार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा 6,000 बढ़ी विरूवाहरूको लगिएको छ। नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका विरूवाहरू लगाइएको छ। नगर प्रमुख आचार्यले मेगा वृक्षारोपणको अभियानका क्रममा आफ्नो स्थानबाट विरूवाहरू लगाएर ग्रीन पोखरा क्लीन पोखरा निर्णयमा योगदान गर्न नगरवासीहरूलाई आह्वान गर्नुभएको छ। आफ्नो घर तथा पसल अगाडि लगाइएका विरूवाहरूको नियमित गोडमेल तथा संरक्षण गर्दै वातावरणीय स्वच्छता प्रवर्धन गर्न उहाँले आग्रह गर्नुभयो। अभियान अन्तर्गत लामो अध्ययन पश्चात वन विज्ञान अध्ययन संस्थान र वन तथा वातावरण सम्बन्धी विज्ञहरूको सुझाव अनुसार नगर क्षेत्रको 700 किलोमिटर सड़क तथा राजमार्ग, झण्डै 67 किलोमिटर नदी तथा खोला किनार, 29 सार्वजनिक स्थलको 125 हेक्टर खुल्ला क्षेत्रमा 38 प्रजातिका 2,26,000 विरूवाहरू लगाइने उहाँले बताउनुभयो। पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकारी मुक्तिराम अर्यालले ग्रीन पोखरा क्लीन पोखराको अभियानलाई सार्थक तुलन हरेक नागरिकवासीहरूले आफ्ना अगाडिका विरूवाहरूको संरक्षणको दायित्व लिनुपर्ने बताउनुभयो। आफ्नो वरपरको वातावरणलाई सफा स्वच्छ र हराभरा बनाउनका लागि महानगरपालिकाका यहाँहरूको साथमा रहेको उल्लेख गर्दै उहाँले महानगरको अभियानमा साथ दिन आग्रह गर्नुभयो। विज्ञहरूको सुझाव अनुसार महानगर क्षेत्रमा पहिचान गरिएकोमा क्षेत्रमा लगाउन सकिने विरूवाहरूमा बर पिपल, समी, पैयु, कोइरालो, टाँकी, लालीगुराँस, असारे आँप, अमला, अशोका, कल्ली फूल, राई खानियु, गुलमोहर, बैस, लालुपाते, कागत पाते, पालम, धुपी, बाँस, खैर, सिसौ, पाखुरी, राजवृक्ष, रातपाते, सिना, एक्साटाबिलिस, टिकुओमा, कपूर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, द्रुदाक्ष, बेडुला, नारेश्वर, जंगली केरा लगायतका रहेका छन्। गण्डकी प्रदेशका ओचेलमा परेका तथा कम प्रचार प्रसार भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पोखराका पत्रकारहरूले एक टोली अध्ययन तथा अवलोकन भ्रमणमा निस्किएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोगमा आयोजित 3 दिने भ्रमणमा सहभागी पत्रकारको टोलीले तनहुँ, नवलपुर, स्याङ्जा, पर्वत लगायतका जिल्लाका पर्यटकीय स्थलका साथै चितवनको सौरा र पाल्पाका विभिन्न गन्तव्यको अध्ययन तथा अवलोकन गर्ने कार्यक्रम गरेको हो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार गण्डकी प्रदेशमा पोखरा, अन्नपूर्ण क्षेत्र लगायत विश्व प्रसिद्ध गन्तव्य चर्चामा रहे पनि ग्रामीण तथा नयाँ पर्यटकीय गन्तव्य अझै पर्याप्त रूपमा प्रचार प्रसारमा आउन सकेको छैन। ती स्थानमा रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले भ्रमण आयोजना गरिएको उहाँले बताउनुभयो। भ्रमणका क्रममा पत्रकारहरूले पर्यटकीय सम्भावना, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली, पर्यटन पूर्वाधार, सेवा सुविधा तथा पहुँच मार्ग लगायत विषयमा जानकारी लिनेछन्। स्थानीयसँगको अन्तर्क्रिया र स्थलगत अवलोकनबाट प्राप्त सामग्री विभिन्न संचार माध्यम मार्फत प्रकाशन तथा प्रसारण हुने प्रचार नपाएका गन्तव्यको प्रबन्धनमा टेवा पुग्ने अपेक्षा गरिएको प्रमुख लामिछानेले बताउनुभयो। भ्रमणमा सहभागी पत्रकार गोविन्द सुवेदीले काली गण्डकी नदी आसपासका क्षेत्र, मासिलाको प्राकृतिक तथा धार्मिक महत्व, अन्धा आन्धी दहलसँग सम्बन्धित किम्बदन्ती तथा पाल्पा र नवलपुरका ग्रामीण पर्यटनका विविध आयामलाई पत्रकारिता मार्फत उजागर गरिने बताउनुभयो। भ्रमण दलमा विभिन्न संचार माध्यममा कार्यरत 12 पत्रकार सहभागी रहेका छन्। कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले 2082 साल फागुन 21 गते सम्पन्न निर्वाचनलाई नेपालको राजनीतिक इतिहासमा विशेष रूपमा स्मरण गरिने घटना भएको बताउनु भएको छ। विद्रोहपछिको जटिल राजनीतिक सुरक्षा र प्रशासनिक परिस्थितिका बीच निर्धारित समयमै निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण सफलता भएको उहाँको भनाइ छ। भण्डारीले विद्रोहपछि केवल 6 महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सफल हुनु सामान्य उपलब्धि नभएको उल्लेख गर्नुभयो। उहाँले नेपालको निर्वाचन प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदायले समेत सहजपूर्वक अध्ययन र विश्लेषण गरिरहेको दावी गर्दै यसले संक्रमणकालीन अवस्थाबाट समेत समयमै निर्वाचन सम्भव हुने सन्देश दिएको बताउनुभयो। उहाँका अनुसार निर्वाचन अघि विभिन्न तहमा संशय, निषेधको राजनीति, सुरक्षा चुनौती तथा निर्वाचनका वातावरण निर्माण सम्बन्धी जटिल अवस्था विद्यमान रहेको बताइएको छ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को निथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। सभामुख कृष्णप्रसाद भिताले निर्णय प्रस्तुत गरेको प्रस्ताव प्रदेश सभाले सर्वसम्मतले पारित गरेको हो।

0: पोखराको मासपारमा रहेको स्टेप बाई स्टेप माविले विश्व वातावरण दिवसको अवसरमा सचेतना र्याली र सरसफाई कार्यक्रम गरेको छ। कार्यक्रम विद्यालयमा क्रियाशील ग्रोथ सर्कल, क्वालिटी सर्कल र युवा रेड क्रसले संयुक्त रूपमा आयोजना गरेको थियो। ब्यानर र प्लेकार्ड सहित कक्षा छदेखि नौसम्मका विद्यार्थीहरू सहभागी रहेको सचेतना र्याली मालेपाटन र मासपारका विभिन्न स्थानहरूमा घुमी विद्यालयमा फर्केको थियो। विद्यालय परिसर र विद्यालय वरिपरि सरसफाई गरिएको थियो। विद्यार्थीहरूले विद्यालय प्रांगणमा विभिन्न जातका फूलहरूको बिरूवा पनि रोपेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले वातावरण संरक्षणमा सचेतना बढ़ाउन सहयोग पुग्ने महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजक सर्कललाई धन्यवाद दिनुभयो। उहाँले विद्यार्थीलाई वातावरण संरक्षण गर्ने जिम्मेवारी हामी सबैको भएको, घर परपर र विद्यालय सफा राख्न र वृक्षारोपण गर्न आफ्ना ठाउँबाट क्रियाशील हुनुको लागि सुझाव दिनुभयो। कार्यक्रममा विद्यालयका संयोजक सूर्यप्रसाद लामसालले केवल मानिसले मात्र वातावरण प्रदूषण गर्ने भएकोले प्रदूषण रोक्न र वातावरण संरक्षण गर्न पनि मानिस नै लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा गृह सरकारका उपाध्यक्ष राजवीर जयसवालले वातावरण सम्पूर्ण प्राणीको जीवन भएकाले यसको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताउनु भएको छ। रक्तिम सांस्कृतिक अभियानले पोखरामा रक्तिम सान् 2083 को आयोजना गर्ने भएको छ। राष्ट्रियताको रक्षा रक्तिमको स्वदिच्छा भन्ने नाराका साथ सञ्चालन भएको अभियानले एजेड 25 गते पोखरा सभागृहमा विशेष साँझको रूप आयोजना गर्न लागेको राष्ट्रिय जनमोर्चा निकट युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो। राष्ट्रिय जनमोर्चा काशीको आयोजनामा हुने विशेष अभियान अन्तर्गतको कार्यक्रम दिउँसो 1 बजेबाट शुरू भई करिब 2 घण्टा सञ्चालन हुने अधिकारीले बताउनुभयो। विगत 42 वर्षदेखि प्रगतिशील आन्दोलनको नेतृत्व गरेको अभियानले युग नृत्य गीत नाटक सहित रक्तिमका केन्द्रीय सल्लाहकारको विशेष प्रस्तुति रहने बताउनुभयो। अभियानले यसअघि पोखरामा ठूली गीती नाटक, कुचीको खेल, जवाफ, कालो हतियार जस्ता प्रगतिशील नाटक प्रदर्शन गरिसकेको छ। राष्ट्रियता नै संकटमा परेका बेला जागरण स्वरूप अभियानलाई तीव्रता दिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ। पोखराको वडा नम्बर 16 रहेको अमरदीप ज्येष्ठ नागरिक दिवास सेवा समितिको अध्यक्षमा डम्बरबहादुर थापा चयन हुनुभएको छ। समितिको सम्पन्न दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनले थापाको अध्यक्षतामा 11 सदस्यीय समिति चयन गरेको समितिका मनोनित गुरू प्रकाश भट्टराईले जानकारी दिनुभयो। समितिको उपाध्यक्षमा हीरा थापा, सचिवमा खण्डनन्द आचार्य, कोषाध्यक्षमा नारायण प्रसाद वास्तुला, सहसचिवमा जयन्ती तिवारी र सहकोषाध्यक्षमा गिरिधारी ढुंगाना रहेका छन्। त्यस्तै सदस्यमा मुना साही, चरित्र थापा, हरिमाया आचार्य, हरिशचन्द्र गौतम र तुलामाया छन्त्याल रहेका छन्। समितिलाई नियमित सञ्चालन तथा आवश्यक परामर्श दिन होमनाथ पौडेल, नारायण प्रसाद आचार्य, नौमाया गुरूङ, धर्मराज थापा र राजेन्द्र आचार्यलाई सल्लाहकार तोकिएको समितिले जनाएको छ। यसअघि अधिवेशनको उद्घाटनका अवसरमा विभिन्न वक्ताले ज्येष्ठ नागरिकको सम्मानले मात्र समाजमा नैतिक सदाचार फैलिने बताउनु भएको थियो। समितिमा त्यस क्षेत्रका ज्येष्ठ नागरिक आबद्ध रहेका छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: ओए त के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि? हेरिराख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-9999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका को लगी हमी समझ।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मिनराज खड़का, फोन नंबर 0161-535-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
8: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
9: बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
10: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460-28575, 98067-15947, 98560-32575।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
12: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
17: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेलो,
20: हजुर सन्चै, कस्तो छ हजुरलाई?
19: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर हुनु ट्रेनिङ बारे सुन्छु नि।
20: बारिस्ता,
19: बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
18: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
19: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
17: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
18: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
19: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बिचमा।
18: फोन नम्बर 0161-587-915।
0: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले अघि सारेको निलो क्रान्ति दीर्घकालीन रूपमा टिकाउ नहुने दावी गर्नुभएको छ। उहाँले नेपालको दिगो विकास र राजनीतिक स्थायित्वका लागि हरित क्रान्ति नै अन्तिम र भरपर्दो विकल्प भएको बताउनुभयो। घिसिङले नेपालको राजनीतिक इतिहासमा विभिन्न नाममा क्रान्तिहरू भए पनि अबको आवश्यकता आर्थिक तथा वातावरणीय रूपान्तरणमा आधारित हरित क्रान्ति भएको बताउनुभयो। उहाँका अनुसार उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको बताइएको छ। उहाँले विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रंगका क्रान्तिसँग तुलना गर्दै श्वेत क्रान्ति, रातो क्रान्ति र पछिल्लो समय चर्चामा आएको निलो क्रान्तिको चर्चा गर्नुभयो। तर नेपालको दिगो विकास, संस्थागत सुधार र राजनीतिक स्थायित्वका लागि हरित क्रान्ति आवश्यक भएको उहाँले टिप्पणी गर्नुभएको छ। सुनौ उहाँको भनाइ अबको क्रममा जस्ताको तस्तै।
21: उज्यालो नेपाल पार्टी अब यसको एउटा प्रमुख उद्देश्य भनेको नेपालमा अब हरित क्रान्ति गर्छौ, ग्रीन रिभोल्युसन गर्छौ। हिजो विभिन्न रिभोल्युसनको नाममा, हिजो विभिन्न चाहिँ क्रान्तिको नाममा धेरै राजनीतिक परिवर्तन भए, राजनीतिक परिवर्तन सेतो क्रान्ति भनेर परिवर्तन गरे, रातो क्रान्ति भनेर जनयुद्ध, 10 वर्ष जनयुद्ध पछिको जुन क्रान्ति छ त्यसलाई रातो क्रान्ति भनेर हामीले चाहिँ नामकरण गर्ने हो भने, हिजो अस्ति मात्रै दिल्ली आन्दोलनपछि र त्योभन्दा अगाडि केही स्थापित गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले हामी हरित के अरे ब्लू रिभोल्युसन, यो निलो क्रान्ति भनेर उहाँले गर्नुभयो। र निलो क्रान्ति धेरै टिक्दैन, अन्तिमको क्रान्ति भनेको यो हरित क्रान्ति हो, ग्रीन रिभोल्युसन। यसले दिगो रूपमा नेपाललाई संस्थागत गर्छ, दिगो विकास गर्छ, यो देशको दिगो विकासको लागि, दिगो राजनीतिक स्थायित्वको लागि अब यो देशमा आवश्यक भनेको हरित क्रान्ति हो। यो हरित क्रान्ति उज्यालो नेपाल पार्टीले गर्छ। उज्यालो नेपाल पार्टीको झण्डा हरियो छ र उज्यालो नेपाल पार्टीको चिन्ह चिन्ह शक्ति प्रदान गर्छ। त्यो भएको हुनाले यो हरित क्रान्ति भनेको के हो? हरित क्रान्तिको मुख्य आधारभूत विषय भनेको सुशासन हो। सुशासनलाई हामीले आधारभूत विषय मानेका छौं र यसका हरित क्रान्तिका हाम्रा विभिन्न पाटाहरू छन्। सबभन्दा ठूलो क्षेत्र भनेको पानी हो। पानीबाट हामी चाहिँ जलविद्युत निकाल्छौं, पानीबाट हामी ग्रीन हाइड्रोजन निकाल्न सक्छौं। अहिले ग्रीन हाइड्रोजन र यो ग्रीन युरियाको कुरा बजेटमा केही आएको छ, हामीले प्रतिबद्धता हाम्रो घोषणा पत्रमा राखेका थियौं, त्यो विषय पनि केही आएको मैले चाहिँ उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु। यो पानीबाट हामी हाइड्रोजन निकाल्छौ, ग्रीन युरिया निकाल्छौ, पानीबाट नै सम्पूर्ण इनर्जीको सोर्स चाहिँ पानीबाट हुन्छ। यो हामी ट्रान्समिसन लाइन मार्फत हामी विदेशमा इलेक्ट्रिसिटी सेल गर्न सक्छौ, स्वदेशमा बिजुली खपत गर्न सक्छौ, ग्यास रिप्लेस गर्न सक्छौ र यो पेट्रोल डिजल सबै रिप्लेस गर्न सक्छौ। र यो पानीबाट, यो पानी सगरमाथाको पानी, यो स्प्रिङ वाटर, नेपालको स्प्रिङ वाटर डिजल र ग्यास, डिजल र पेट्रोलको भन्दा पनि प्रति लिटर हामी बढीमा खाडी क्षेत्रमा बेच्न सक्छौँ।
0: अब बाँकी समाचार। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। जेठमा 18 गतेदेखि भारत भ्रमणमा रहनुभएका लामिछाने शुक्रबार साँझ काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अरूलिनु भएको हो। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेट गर्नुभयो। उहाँले अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटघाट गरेको छ। भ्रमणका क्रममा सीमा समस्या लगायतका नेपाल भारतको सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल भएको उहाँले बताउनुभयो। सभापति लामिछानेले नेपाल भारत सीमा विवाद कूटनीतिक च्यानल मार्फत समाधान गरिने बताउनुभयो। लामिछानेले सीमा समस्या जस्ता संवेदनशील विषय सार्वजनिक बहस भन्दा कूटनीतिक संवाद मार्फत अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले सीमा विवाद ढोल बजाएर वा अनावश्यक प्रचारबाजी गरेर समाधान नहुने उल्लेख गर्दै उपयुक्त समय, प्रक्रिया र कूटनीतिक माध्यम मार्फत विषयलाई अघि बढ़ाइने बताउनुभयो। भारत पनि संवादका माध्यमबाट समस्या समाधान गर्न सकारात्मक रहेको पनि उहाँको भनाइरहेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र सिफारिशहरूको पूर्ण कार्यान्वयन अनिवार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। शुक्रबार सानेपा स्थित पार्टी केन्द्र कार्यालयमा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले विगतमा आयोगका सिफारिशहरू कार्यान्वयन नहुँदा पीड़ितले न्याय नपाएको र दोषीहरू सजायबाट उम्किएको अवस्था दोहोरिन नहुने बताउनुभयो। उहाँले पार्टी अब नयाँ सोच सहित अघि बढ़िरहेको उल्लेख गर्दै मानवाधिकारका विषयमा कुनै पनि प्रकारको दोहोरो मापदण्ड स्वीकार नहुने स्पष्ट पार्नुभयो। साथै उहाँले आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि प्रश्न उठाएको सन्दर्भमा कार्यकी आयोगको निष्पक्षतामाथि शंका व्यक्त गर्नुभयो। सभापति थापाले निर्वाचन अघि प्रतिवेदन सार्वजनिक नहुनुका कारणबारे पनि प्रश्न उठाउँदै त्यसमा नियत इन्टेन्सन थियो कि थिएन भन्ने विषयमा थप बहस आवश्यक रहेको बताउनुभयो। उहाँले उज्यालो पक्षबाट बल प्रयोगका क्रममा सीमा उल्लंघन भएको र गम्भीर मानवाधिकार हनन भएको भन्दै यस्ता घटनामा कानून अनुसार कार्यवाही हुनुपर्नेमा धारणा राख्नुभयो। आन्दोलनका क्रममा भएका घटनालाई पूर्ण रूपमा एउटै दृष्टिले मात्र नभई परिस्थिति जन्य आवेग र उत्तेजनाको सन्दर्भबाट पनि हेर्नुपर्ने उहाँको भनाइ छ। सभापति थापाले भदौ 23 र 24 घटनाले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै पीड़ित परिवारको पीड़ा प्रति गहिरो संवेदनशीलता आवश्यक रहेको बताउनु भएको छ। उहाँले नागरिकको न्याय सुनिश्चित गर्ने विषयलाई पार्टीले उच्च प्राथमिकतामा राख्ने र आगामी दिनमा व्यवहारमै प्रतिबद्धता प्रमाणित गर्दै जाने विश्वास व्यक्त गर्नुभयो। यसैबीच उहाँले मानवाधिकार आयोगका निरीक्षक निष्कर्ष र सिफारिशहरूलाई गम्भीर रूपमा लिएर संसद तथा पार्टी संरचनामा थप छलफल गरिने पनि स्पष्ट पार्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोग नेपालको प्रतिवेदन सार्वजनिक भएपछि उठेका राजनीतिक र कानूनी बहसलाई लिएर कांग्रेसभित्र पनि विभिन्न दृष्टिकोण देखिएको छ। नेपाली कांग्रेसले देशभरका क्रियाशील सदस्यहरूको विवरण अध्यावधिक गर्ने समय 2083 जेठ 28 गतेसम्मका लागि थप गरेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सो समयावधि अन्तिम पटकका लागि थप गर्ने निर्णय गरेको हो। ललितपुरको बीपी नगर स्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरिएको हो। बैठक पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको थियो। पछिल्लो समय देशभरि 83 सदस्यता अध्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढ़िरहेको कांग्रेसले जनाएको छ। पार्टीका विभिन्न तहहरूबाट सदस्यता अध्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त भएकाले म्याद थपिएको हो। नयाँ निर्णय अनुसार अब क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय 2083 जेठ 28 गते राति 12 बजेसम्म रहनेछ। समितिले यो समयभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न सबैलाई अनुरोध गरेको छ। कांग्रेसले यो म्याद थपलाई अन्तिम अवसरका रूपमा लिएको छ। पार्टीको संगठित सुदृढीकरणका लागि सदस्यता अध्यावधि कार्यलाई महत्वका साथ अघि बढ़ाएको छ। यसअघि सदस्यता अध्यावधि गर्ने कार्यका लागि तोकिएको समय अपुग भएको भन्दै तल्लो तहका समितिहरूले केन्द्रलाई आग्रह गरेका थिए। सोही आग्रहका आधारमा प्रदीप पौडेलको नेतृत्वमा बसेको बैठकले समय बढ़ाउने निर्णय लिएको हो। यो जानकारी पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले दिएका हुन्। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। त्यहाँ जेठ 22-24 गतेसम्म भारतको अनौपचारिक भ्रमणका लागि उहाँ नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभएको थियो। मन्त्री खनाल दिउँसो त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले उहाँको समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार लगानी सम्पर्क सञ्जाल ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेटले निजी क्षेत्रको मनोबल उकास्ने प्रयास गरे पनि अर्थतन्त्रका संरचनात्मक समस्या समाधान गर्न अब यझै प्राप्त

0: र प्रतिस्पर्धात्मकताको लागि भरपर्दो र गुणस्तरीय विद्युत अब अपरिहार्य रूपमा अपरिहार्य आधार बनिसकेको छ। हालै सार्वजनिक भएको राष्ट्रिय बजेटले नीतिगत सुधारका सकारात्मक घोषणा अघि सारेका छन्। विशेष गरी प्रशासनिक छविको पद ल्याउनको लागि चालिएका कदमहरू स्वागत दिएका छन्। यसै सन्दर्भमा 31 निकाय खारेज गर्ने, 6 निकायलाई मर्जर गर्ने, 6 निकाय हस्तान्तरण गर्ने, 18 निकायलाई पुनर्संरचना गर्ने जुन कार्य गर्नुभएको छ, त्यसले गर्दाखेरि निश्चय पनि प्रशासनिक छिटो छविको पद आउने विश्वास हामीले लिएका छौं। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहका लागि उपयुक्त नीतिगत तथा कानूनी प्रबन्ध मिलाउन बलियो संकेत देखिएको छ। यसअघि नै घोषणा गरिएका 15 कानूनहरू तुरन्त खारेज गर्ने र परिमार्जन गर्ने र केही नेपाल ऋण संशोधन विधेयकलाई संसदमा प्रस्तुत गर्ने जुन सरकारले प्रतिबद्धता जनाएको छ, निश्चय पनि यसले निजी क्षेत्रको मनोबल बल्ने हामी विश्वास लिएका छौं। बजेटमा भन्सारका 11 घटाएर 7 चाहिँ कायम गर्ने, कच्चा पदार्थको भन्सार दर अन्तसूची घटाउनु सकारात्मक छ, तर माननीय मन्त्रीजी यहाँ हुनुहुन्छ, भन्सार दर घटाइएका अधिकांश कच्चा पदार्थ मुख्य कच्चा पदार्थ नभए सहायक कच्चा पदार्थ भएको हुँदा उद्योगको उत्पादन लागतमा प्राप्तै भिन्नता नहुने कि भनेर उद्यमीहरूले गुनासो गरेको कुरा मन्त्रीज्यूलाई म ध्यान आकृष्ट गर्न चाहन्छु।
1: यस्तै नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बजेटमा राखेका 7% आर्थिक वृद्धि दरको लक्ष्य महत्वाकांक्षी भए पनि त्यसलाई हासिल गर्न कार्यान्वयन क्षमता बलियो हुनुपर्ने बताउनुभयो। उहाँले बजेटले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको स्वीकार गर्दै केही नीतिगत व्यवस्थाले व्यवसाय र उपभोक्ता दुवैलाई समस्या गर्ने चेतावनी दिनुभयो। अग्रवालले 85 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर भ्याट लगाउने प्रस्ताव पुनरावर्तन गर्न माग गर्नुभएको छ। अब विदेशको समाचार, चिनिया राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुनेभएको छ। सन् 2019 यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई बेजिङले प्योङयाङसँगको रणनीतिक सम्बन्ध पुनः मजबूत बनाउने प्रयासका रूपमा हालिएको छ। चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार राष्ट्रपति सीले सोमबारदेखि मंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ। उहाँको पछिल्लो उत्तर कोरिया भ्रमण जुन 2019 भएको थियो, यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उहाँले पछिल्लो वर्षहरूमा रूससँग सम्बन्ध विस्तार गरिरहेको बेला हुन लागेको हो। विशेष गरी युक्रेन युद्धका क्रममा उत्तर कोरियाले रूसलाई सैन्य सहायता उपलब्ध गराएको आरोप लाग्दै आएको छ। यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख सहायता प्रदायक देश बनेको छ। अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक विलियम याङका अनुसार रूससँग प्योङयाङको निकटता बढ़िरहेका बेला चीनले सीको भ्रमण मार्फत उत्तर कोरियामा आफ्नो प्रभाव पुनस्थापित गर्न र उत्तर पूर्वी एसियामा आफ्नो रणनीतिक हित सुरक्षित गर्न खोजिरहेको छ। सीको यो भ्रमण बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको उच्चस्तरीय भेटपछि हुन लागेको हो। यसलाई चीनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आफ्नो प्रभाव बलियो बनाउने प्रयासका रूपमा पनि हेरिएको छ। अब खेलकुदको समाचार, एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमनलाईसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमनलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमन समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। नेपालले ओमन र मलेसियाले हङकङसँग सेमी फाइनल खेल्नेछन्। दुवै सेमी फाइनलको खेल आइतबार हुनेछ। नेपालले समूह एको विजेता भन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको हो। अब आजको मौसम सम्बन्धी जानकारी, हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापी रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाड़ी भूभागमा सारन्तया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी लुम्बिनी कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका 1-2 स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानहरूमा तात दिन हुने सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल, मधेश बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत देशको हिमाली भूभागको थोरै स्थानहरूमा मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाड़ी भूभागको 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान

छ बजेको खबरसँग आज अन्त्यमा आइसकेका छौ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। कास्कीका प्रमुख जिल्लाधिकारी रुद्र देवी शर्माको सरुवा, पोखरा बस पार्क पाँच दशकदेखि विवाद, अतिक्रमण सट्टापट्टा र राजनीतिक संरचनको घेरामा अल्झिँदै पोखरा महानगरपालिकाको क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी। फागुन 21 सम्पन्न निर्वाचन नेपालको राजनीतिक इतिहासमा विशेष रूपमा स्मरण गरिने घटना भएको प्रमुख भण्डारीको दावी, गण्डकी प्रदेशको निथा कार्यक्रम सर्वसम्मतले पारित। राजसभाको निलो क्रान्ति धेरै समय नटिक्ने कुलमानी घिसिङको जिकिर, राजसभाका सभापति लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता, परराष्ट्रमन्त्री खनाल बने भारतमा। बजेट कार्यान्वयनमा इमान्दारी नदेखिए अर्थतन्त्र चलायमान बन्न नसक्ने निजी क्षेत्रको चेतावनी, उत्तर कोरिया जाँदै सी जिनपिङ, क्षेत्रीय शक्ति समीकरणमा हलचल। र एसियाली खेलकुदको पुरूष तर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। रेडियो सफलताले तार पारेको बिहान 6 बजेको खबर संगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर संगाल आउनेछ। हामीसँग सफलताको पाइलामा ओके सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दावासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर, पोखरा 5, 0 किलोमिटर।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-989।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-525-179।
9: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
10: सफलता।

0: सफलता 103.4 मेगाहर्ट्ज।
1: के तपाई व्यापार व्यवसाय सुरु गर्दै हुनुहुन्छ
2: या तपाई व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ?
1: अब व्यापार व्यवसाय बढाउनका लागि रेडियो सफलता।
2: तर कसरी?
1: रेडियो सफलतामा 7 बजेदेखि 7:30 बजेसम्म
2: व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम बिजनेस एडमा मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एयरमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यवसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौ। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौ।
0: के तपाईँ आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाईँ आफ्नो घर, जग्गा, पसल बेच्ने वा भाड़ामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईँका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाईँ आफ्नो व्यापार व्यवसाय, कर्मचारी आवश्यकता, सामान किनबेच, घर जग्गा किनबेच वा भाड़ामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईँले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 0164529636, 0164559636 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नव मोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर, अफिस, व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नव मोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरु प्रसाद बराल, र फोन नम्बर रहेको छ 98460201। आधुनिक शैलीका दराज, पलंग, टीवी क्याबिनेट, सोफा, डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ। गुणस्तरीय फर्निचरका लागि सम्झनै पर्ने नाम नव मोडर्न फर्निसिङ सेन्टर, संचालक गुरू प्रसाद बराल, र फोन नम्बर 98460201। साथै पोखरा न्यू रोडमा रहेको सोरूम, आफ्नै उद्योग रहेको ठाउँ मासपारमा सरेको पनि जानकारी गराउँछौ। फर्निचरका गुणस्तरीय सामान सुपथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ, साथमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एकपटक 98460201।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाई घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेलु अफिस कार्यालयसँगै। एसियन पेन्ट्सको आधिकारिक विक्रेता एलके हार्डवेयरमा तपाई रंग रोगन सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ। यसका प्रोपाइटर रहेका छन् अनिश बराल जग्गु, जसको फोन नम्बर रहेको छ 98161-62591, या 98438-63526 पनि तपाई फोन गरेर एलके हार्डवेयरको बारेमा जानकारी लिन सक्नुहुन्छ। घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा सम्झनै पर्ने नाम एलके हार्डवेयर, जुन एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको छ, जसको प्रोप्राइटर हुनुहुन्छ अनिश पराल। सम्पर्क नम्बर फेरि एकपटक 98438-63526, 98161-62591।
0: श्रोता, तपाई सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्जमा वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड। कार्यक्रममा तपाईले आफ्नो व्यापार व्यवसाय बढ़ाउनका लागि जानकारी दिन चाहनुहुन्छ भने तपाईले जानकारी टिपाउनु पर्ने हुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौ त्यसको लागि तपाई हामीलाई 061455966 वा 061452966 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ
1: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ जानकारी रहेको छ सफलता मीडिया प्रालीको यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब तपाईको लागि निर्देशकका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले राम्रोसँग सभा समारोहमा बोल्न ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईलाई हामी रेडियो प्रस्तुता उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौ तपाईलाई हामीले आफ्नै स्टडीमा प्र्याक्टिकल पनि गराउँदछौ साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ तपाईको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ जसको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ साथै यहाँहरूले आफ्नो व्यापार व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ या अडियो भिडियो विज्ञापन सामाजिक सचेतनाका लागि सार्वजनिक हितका लागि सूचना रेडियो नाटक डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बनाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ जुन रहेको छ पोखरा 7 मासपारमा यहाँको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008
0: त्यस्तै अर्को जानकारी रहेको छ माछापुस्ते धिताल होमस्टेको बारेमा माछापुस्से गाउँपालिका वडा नम्बर 6 धितालमा अवस्थित माछापुस्से धिताल होमस्टेमा पारिवारिक वातावरण हिमश्रृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना लोकल कुखुरा खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल सम्पर्क नम्बर रहेको छ 98560308 त्यस्तै अर्को नम्बर रहेको छ 98041042777 तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुस्से धिताल होमस्टेलाई जुन रहेको छ माछापुस्से गाउँपालिका वडा नम्बर 6 धितालमा
1: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडको यदि तपाई ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाई सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्थित नम्बर 8 रहेको अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड त्यहाँबाट तपाई डोमेस्टिक एयर टिकटिङ बस टिकटिङ भीआईपी र डिलक्स बस टिकटिङ व्हीकल रिजर्भेशन टूर प्याकेज पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ राफ्टिङ बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड जसका प्रोप्राइटर रहेका छन् लुइस थापा र फोन नम्बर रहेको छ 061590228 98693857 98251153043 फोन नम्बर रहेको छ तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडलाई
0: हवस् त कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ जानकारी दिनको लागि रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं त्यसको लागि तपाई हामीलाई 061455966 र 061455966 फोन गरेर पनि तपाई हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ। हवस्त श्रोता मित्र, यिनै जानकारी सँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारी मूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
3: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560 35394।
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32, गगन गौडा।
7: हेलो,
8: हजुर सन्चै, कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
11: फोन नम्बर 061587915।
13: हेलो,
14: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
15: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
15: लु दिन त। हेलो, भन्नुहोस् त।
13: हेलो, हजुर
15: हजुर,
13: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
14: ए नानी, के भने रहेछ, के हो के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, म किन दिन्थे?
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
17: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
16: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
17: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
20: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
19: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।
0: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
19: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
19: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560028104।
19: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
21: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्तीटु मिट स्टप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: खै जन्म दर्ता दिनुस् त?
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
11: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
10: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौं।
11: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौं।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
13: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
12: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
4: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
14: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
4: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
14: स्वर्ण बिन्दु खुवाइने मिति
4: 2083 असार 4 गते बिहिबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
14: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
4: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
14: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
14: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।
15: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98-160-62-983, 98-560-52-855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
16: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
17: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
17: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
17: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
16: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
17: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
18: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
19: मेरी आमै नि घर बनाउन लाग्छ कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अजेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
18: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
20: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
21: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल अल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा। राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ नेपाली कंग्रेसको भातृ संगठन सांस्कृतिक महासंघ नेपालले गरिरहेका गतिविधिहरूको विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ सांस्कृतिक महासंघ नेपालका संस्थापक अध्यक्ष तीर्थ थापा। उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: एकदमै धन्यवाद। नमस्कार सबै श्रोताहरूलाई मेरो तर्फबाट।
0: हजुर, अहिले केमा व्यस्त हुनुहुन्छ तपाईँ?
1: अहिले त भर्खरै नेपाली यो चुनाव सकियो। चुनाव सकिसकेपछि खासै व्यस्तता त छैन, र पनि नेपाल सांस्कृतिक महासंघको चौथो अधिवेशनको क्रममा हामी दौड़िराखेका छौं, त्यसको तयारीमा छौं।
0: हजुर हजुर, अहिले कस्तो छ संस्था चाहिँ, कसरी चलिरहेको छ
1: संस्था? कस्तो रहेछ भन्दाखेरि मेरो विगत अनुभव, मैले भोगेका कुराहरू, देखेका कुराहरू, सांस्कृतिक क्षेत्र भनेपछि नेपाली चाहे राजनीतिक होस् चाहे सामाजिक होस् कहीँ पनि त्यति उत्तम मूल्याङ्कन भएको मैले अनुभव गरेको छैन। एउटा साहित्यकारले लेख्छ, अब त्यो मन बहल आउँछ होला के लेख्छ भन्ने किसिमको कुराहरू, र त्यसले दिने समाजलाई दिने तथ्य कुराहरू बारेमा त्यसको समाज के अरे मूल्याङ्कन भएको जस्तो मैले अनुभव गरेको छैन, चाहे साहित्यकार होस् चाहे तपाईँको फाइन आर्ट्सका साथीहरू हुनुहुन्छ, संगीतमा सिनेमामा तपाईँको नाटकमा विभिन्न तपाईँको रीतिरिवाज चालचलन बोली बसन यी यावत कुराहरूमा मैले लेखेको छु नि। मेरो अनुभवले के भन्छ भन्दाखेरि, जति हामी घर परिवारमा बस्छौँ, पुरानो संस्कारलाई कायम गरौँ अथवा हाम्रो संरक्षण गरौँ यी विभिन्न विधाहरूलाई भन्ने किसिमको सोच भए पनि त्यो नीति निर्माण गर्ने ठाउँले चाहिँ एकदमै एकदमै अवमूल्यन गरेको चाहिँ मैले महसुस गरेका छु। यो अवमूल्यन सम्भवतः नेपाली राजनीतिमा नेपालको विकासमा धेरै प्रभाव पार्छ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
0: हजुर, पक्कै पनि यहाँले भने जस्तै त्यो खालको मूल्याङ्कन

0: एउटा लोकतान्त्रिक पार्टी हो, यसले यो पार्टीभित्र रहेपछि पक्कै पनि साहित्यकार स्रष्टाहरू हाम्रो रीतिरिवाज धार्मिक परम्परा सबैको संरक्षण हुन्छ, सम्मान मिल्छ भन्ने हिसाबले 20 वर्ष अगाडि यो आन्दोलनको क्रममा गिरिजाबाबुले बोलाएर त बडा महत्वपूर्ण हुँदो रहेछ, के गर्ने एउटा संगठन खोल्न पर्यो भनेपछि मैले मेरै नेतृत्वमा स्थापना भयो 2062-63 आन्दोलनको क्रममा जन्मिएको संस्था हो यो। त्यसपछि तेस्रो अधिवेशन पनि सकियो र चौथो अधिवेशन गर्ने क्रममा पनि हामी ज्यादै विचलित छौं, पार्टीको कुनै पनि रेस्पोन्स हामीसँग छैन। अब यिनीहरू गीत गाउँछन्, कविता लेख्छन्, अब सिनेमामा खेल्छन्, यिनीहरू खासै पेट पनि हुँदैन। अब यो राजनीति भने त लड्ने मान्छेहरू, जेल जाने मान्छेहरू, ढुङ्गामुडा गर्ने मान्छेहरू मात्रै हो, यिनीहरू नै हो, यसले मात्र देश पार्छ भन्ने किसिमको कन्सेप्ट, विचार र विश्वास राजनीति नेताहरूमा चाहिँ एकदमै छ। त्यसबाट चाहिँ मलाई आजकल के छ भने, म हुन त अहिले म 69 वर्षको भइसकेँ, यो चुनावभन्दा अगाडि नेपाली काङ्ग्रेसको विशेष अधिवेशन हुनुभन्दा अगाडि सम्म पनि मैले प्रयास नगरे होइन, त्यसपछि विशेष अधिवेशन पछाडि जन्म एकदमै निराश भएर आएको छु, जाँगर पनि सबै शिथिल भएको छ। अब यो नयाँ नेतृत्वले पक्कै पनि सांस्कृतिक क्षेत्रले अलिकति समेट्ला, युवा नेताहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यसको बारेमा, यसको महत्वको बारेमा बुझ्नु होला भन्ने मलाई लागेको थियो। त्यो चाहिँ मेरो भ्रम रहेछ भने महसुस भइरहेको छ, विगत जस्तै रहेछ यो पनि, अहिले पनि त्यही संस्कारमा उभिएको नेताहरू हो, त्यही संस्कारले उहाँहरूलाई चाहिँ अब थिचिराखेको छ, नयाँ सोच, नयाँ विचार। अब जनतालाई लोकतन्त्रको बारेमा कसरी भन्ने, लोकतन्त्रको बारेमा पढाउने कुरा, नेपाली काङ्ग्रेसले गरेका कुराहरू प्रचार प्रसार गर्ने कुरा त कला साहित्य भन्दा बढी महत्व अरू केही हुन सक्ला र सक्दैन नि, चाहे सिनेमाले होस्, चाहे तपाईँको जुन कविताले होस्, चाहे उपन्यासले होस्, चाहे तपाईँ हाम्रा रीतिरिवाजको जुन तपाईँको वेशभूषालाई जुन सम्मान गरेपछि मात्र नै विश्वास गर्छ, त्यो कुराहरू छैन। नेपाली काङ्ग्रेसभित्र त्यसलाई स्थापित गर्न, व्यवस्थित गर्न सकेको छैन, त्यो मेरो आफ्नो कमजोरी पनि ठान्छु मैले। अब त्यसरी पुर्याउन सकिएन होला, विश्वास दिलाउन सकिएन, किन दिलाउन सकिएन, अब त्यो धेरै व्यथा कथा छन्। अब त्यतातिर नजाउँ, तर अरू पार्टीहरूले पनि मलाई लाग्छ माओवादी नेकपा एमाले, अब राष्ट्रिय प्रजातन्त्र पार्टीले, स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतले स्थापित भएको छ र पनि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण त्यहाँ पनि ज्यादै कमजोर भएको मैले देखाएको छु।
1: कस्तो हुनुपर्थ्यो नेपाली भाषा कला संस्कृतिको संरक्षणमा राजनीतिक दल तथा राज्यको भूमिका चाहिँ कस्तो हुनुपर्थ्यो?
0: मैले देखेको त्यहाँ कस्तो छ भने, तपाईँको राज्य राजनीतिक, राज्यमा पुगेको सञ्चालन राजनीतिक कर्मीहरू नै हो, दलै हो उसले के तपाईँको अथवा मेरो कुनै रहन सहन, वेशभूषा, सङ्गीत, लेखहरूको सम्मान गरेन भने त्यो लेखै आउन सक्दैन नि। स्रोत स्रोत कुनै पनि वर्ग समुदायले त समसामयिक समावेशी को हिसाबले पनि पदीय दायित्व दिनुपर्ने हो, नेतृत्व तहमा नीति निर्माणको ठाउँमा पुर्याउनु पर्ने हो, आरक्षणका कुराहरू छन्, ती आरक्षणका कुराहरू यो सांस्कृतिक क्षेत्रले किन छैन त? आज संविधान निर्माण भयो 2072-मा, त्यसभित्र पनि संस्कृतिको कहीँ कतै शब्द राखिए पनि त्यहाँभित्र नीति निर्माणमा लैजाने कुराहरू, आरक्षणका कुराहरू कहीँ पनि छैन। र विशेष गरेर नेपाली काङ्ग्रेसभित्र म यसको जुन साह्रै अन्धभक्त, नेपाली काङ्ग्रेसले नै यो देशलाई बनाउँछ, नेपाली काङ्ग्रेसले बनाएको पनि हो भन्ने लाग्दा लाग्दै पनि यो भित्र न राजनीतिक क्षेत्रमा न राज्य स्तरीय उसमा यो क्षेत्रको चाहिँ प्रतिनिधित्व कहीँ पनि छैन, चाहे पालिकामा होस्, चाहे जिल्लामा होस्, प्रदेशमा होस्, केन्द्रमा होस्, इभन अहिले पनि हामीले त्यो प्रतिनिधित्व पाउन सकेका छैनौँ। नयाँ विशिष्ट अधिवेशनको युवा जोस जाँगरले पनि यो क्षेत्रलाई समेट्न सकेका छैन, यो क्षेत्र चाहिँ उनीहरूमै छ।
1: हजुर, अघि हामीले नयाँबाट धेरै आशा गर्यौं होइन, बरु पुरानो भनौँ न, बिपी त आफैमा साहित्यकार हुनुहुन्थ्यो होइन, अघि हजुरले भन्नुभयो 62-63 गिरिजा बाबुले नै बोलाएर ल यसो संस्था शुरू गर्नु पर्यो, त्यो खालको के अहिले आफू मात्रै बन्न पाए भयो भन्ने खालको भावनाको विकास भएको हो कि
0: विज्ञ
1: व्यक्ति यो क्षेत्रको त यो व्यक्तिसँग छ भन्ने खालको मूल्याङ्कनै गर्ने परम्परा हराउँदै गयो?
0: एकदमै यहाँले भनेको म सहमत छु। म यहाँलाई सानो एउटा कुरा भन्छु, 2008 सालमा जब 7 सालको परिवर्तनपछि विशेष प्रसाद कोइरालाले आफ्नो अध्यक्षतामा सांस्कृतिक परिषद गठन गर्नुभएको थियो, जुन परिषदमा सिद्धिचरण लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा लगायतका वरिष्ठ साहित्यकारहरू त्यो समितिमा हुनुहुन्थ्यो।

0: त्यो किन गठन गरियो भन्दाखेरि यो संस्कृतिको सम्मानबाट हामी परिवर्तन गर्न सक्छौँ. संस्कृतिले जनतालाई सचेत गराउँछ, संस्कृतिले जनतालाई सहज रूपमा चाहिँ भएका क्रियाकलापहरू जानकारी दिन सक्छ. पढ्न त्यति बेला त पत्रिका थिएन, यस्तो अहिलेको जुन सामाजिक सञ्जाल जुन व्यापक थिएन, त्यो साहित्यबाट ती कविताबाट ती त्यति बेलाका स्वर संगीतबाट पन्ध्र सालको परिणाम आएको हो. म त्यसमा एकदम निर्धक्क साथ भन्न सक्छु. त्यसै गरेर हाम्रा चाहे 46 सालको आन्दोलन होस्, चाहे 62 को आन्दोलन होस्, सड़कमा जब कलाकार उत्रियो, सड़कमा जब कविताहरू जुन घनिरहन थाले, सड़कमा जब सांस्कृतिक कर्मीहरूको चाहिँ एउटा चाहिँ अब अठोट सहित चाहिँ बाहिर निक्लियो नि, तब त्यो आन्दोलन सफल भएको छ है. त्यो सफल आन्दोलन प्रयोग मात्रै कलाकार भयो. जब आन्दोलन सफल हुन्छ, राजनीतिक परिणाम बाहिर आउँछ, राजनीतिज्ञहरूले सांस्कृतिक कर्मीहरूलाई बिर्सिहाल्छ, त्यो परम्परा आजसम्म गाइन्छ. एकदमै विडम्बना. जस्तो राजनीति गर्ने, जस्तो अहिले हामीले किन पुरानो नेपाली राजनीति क्षेत्र पुरानोको कुरा गरिरहेका छौँ, आज पुरानो नेताजीहरूले बारम्बार एउटै अनुहार, बारम्बार एउटै कुरा, बारम्बार त्यही परिवार, बारम्बार परिवारभित्रका यी मान्छेहरूलाई समेटको कारणले नै आज परिवर्तन भयो. 23-24 घटना त त्यसै भएको छैन र आजको यो 21 गतिको परिणाम निर्वाचन पनि त्यसै जनताले भोट हालेको छैन. प्रगति नभएको होइन, हेर्नुहोस् प्रशस्ती प्रगति भएको छ. हरेक वडामा बाटो पुगेको छ, प्रत्येकको हातमा मोबाइल छ, शिक्षा र बोल्ने कुराहरू प्रशस्त मात्रामा बोल्न पाइन्छ, यति ठूलो स्वतन्त्रता छ. तपाईँको टेलिफोनका कुरा गर्नुहोस्, विद्युतका कुरा गर्नुहोस्, तपाईँको योजनाका कुरा गर्नुहोस्, शिक्षाका कुरा गर्नुहोस्, ज्यादै प्रगति छ. अहिले आउने पार्टी त फेरि रङ लगाउने मात्रै हो त्यो निर्माण भएको जुन घरमा, तर पनि के छ भने जनता पुरानोले गरेन, पुरानो पार्टीले गरेन, अविश्वास छ. त्यो किन त्यस्तो भएको भन्दाखेरि यही संस्कारलाई चाहिँ परिवर्तन गर्न नसकेको, हाम्रा रीतिरिवाजलाई सम्मान गर्न नसकेको परिणाम हो यो. हाम्रा स्रष्टा साहित्यकार विभिन्न वर्ग समुदायहरूलाई जसरी दलितलाई चाहिँ सम्मान गर्छ, मधेसीलाई गरिरहेछ, मुस्लिमलाई गरिरहेछ, सांस्कृतिक गरिमा किन गरिरहेको छैन? परिणाम त्यही हो. जबसम्म कुनै पनि देशमा तपाईँको सांस्कृतिक क्षेत्रमा लगानी हुँदैन, सांस्कृतिक क्षेत्रको सम्मान हुँदैन, सांस्कृतिक क्षेत्रको सुरक्षा हुँदैन, त्यसको पहिचान कायम गरिँदैन, त्यो देश सम्पन्न भएको कहीँ पनि ठहरदैन. चाहे अमेरिका जानुहोस्, चाहे बेलायत भन्नुहोस्, चाहे इन्डिया भन्नुहोस्, चाइना भन्नुहोस्, कहीँ कतै पनि यसको सम्मान बेगरको चाहिँ सम्पन्न भएको ठहरेको छैन. आज हामी त्यही दलदलमा छौँ. सांस्कृतिक कर्मीहरूको अपमान, उपेक्षा र समावेश नगरेको कारणले पनि हामी जनताहरू र राज्य जनताहरू र राजनीतिक नेताहरू बीच दूरी बढ्दैछ, अविश्वास बढ्दैछ. मेरो मूल्याङ्कन चाहिँ त्यही नै हो.
1: अहिले मुख्य गरेर चाहिँ सांस्कृतिक क्षेत्रमा लागिरहेका कलाकारहरूले चाहिँ भोगिरहेको मुख्य समस्या चाहिँ के हो?
0: सुरक्षा नै हो, सम्मान नै हो. सम्मान र सुरक्षा भने त्यो कति महत्वपूर्ण होला भन्नुहोस् त, कति महत्वपूर्ण. तपाईँ आज यो काम गरिराख्नु भएको छ, सुरक्षाको लागि गर्नुभएको छ, सम्मान त कहीँ न कहीँ होला, तर कसैले सम्मान चाहिन्छ. जो सुरक्षित छ नि, सुरक्षित छ नि, प्रत्येक व्यक्तिमा या त सम्मान खोज्छ या सुरक्षा खोज्छ, कुनै पनि पेसा होस् होइन. त्यसले गर्दाखेरि सम्मान सुरक्षा पछि पहिचानको कुराहरू यो चाहिँ छैन.
1: अहिले यो हामीले राज्यलाई घचघचाइरह्यौं होइन, कलाकारहरू आफ्नो तर्फबाट आफूसँग जे छ त्यो दिइराख्नु भएको छ, अपेक्षा पनि गर्नु भएको छैन, तर त्यो खालको मूल्याङ्कन गरेर राज्यले अहिले यो क्षेत्रमा, अहिले त झन् 3 तहको सरकार छ, स्थानीय तह, प्रदेश छ, संघीय सरकार छ, सांस्कृतिक संरक्षणमा पर्याप्त लगानी गरेका छैनन् भन्न खोज्नु भएको हो, अथवा त्यो सुरक्षा र सम्मानलाई लगानीसँग मात्रै जोडिएको, अथवा अर्को खालको सम्मान पनि प्राप्त भएको छ?
0: होइन, यसमा जस्तो उदाहरणको लागि मैले नेपाल सबैभन्दा कहाँबाट धनी हुन्छ भन्दाखेरि संस्कृतिबाटै हो. तपाईँका धर्म, संस्कृति, जति पनि मठ मन्दिरहरू छन् देशभरिका चाहिँ, आज नि आज चारधामका कुरा गरिरहेका छन् इन्डिया गएर, हाम्रा कति नेपालीहरू पुग्छन् के, पशुपति, जनकपुर, लुम्बिनी, तपाईँको चाहिँ उतापट्टि बढीमालिका, यता आएर चाहिँ पाथी भएर विभिन्न मन्दिरहरू धार्मिक रूट किन बढ्न सकेन त? नेपालमा त्यो कन्सेप्ट कसैले ल्याएको छैन. एउटा धार्मिक रूट मात्रै बनाउन सक्यो भने इन्डियाबाट करोडौं मान्छे नेपालमा आउँछ. पर्यटकीय दृष्टिकोणले पनि धर्मसँग त्यति नै महत्वपूर्ण छ. हाम्रो रीतिरिवाज, हाम्रा धर्म, हाम्रा वेशभूषाहरू, गुरुङको वेशभूषा एउटा छ, थारूको अर्को छ, मधेसीहरूको अर्को छ होइन, पूर्वको राई लिम्बूको आफ्नै प्रकारको छ, छेत्री बाहुनको आफ्नै प्रकारको छ। यी तपाईँका रीतिरिवाजहरू वेशभूषाहरूको संरक्षण र सम्वर्धन गर्ने काम चाहिँ राज्यले कसरी गरिरहेछ भन्दाखेरि एउटा एकाडेमी खोलेर झारा डालिरहेछ, विभिन्न जुन भाषा साहित्यको एकाडेमी छ, फाइन आर्ट्सको एकाडेमी छ, के अरे यो देखावटी मात्रै हो, त्यहाँभित्र उनीहरूले काम तलखानी खोज्नु मात्रै हो, त्यहाँबाट पनि काम केही पनि हुन सकेको छैन किनभने तलखानी बजेट मात्रै दिया हुन्छ।
1: त्यो हामीले हरेक कुरालाई चाहिँ एकदम हल्का रूपमा लिए
0: एकदमै होइन, मैले अघि नै भने स्रष्ट कलाकारहरू सांस्कृतिक कर्मीहरू भनेको युज एन्ड थ्रु प्रयोग गर्ने बिर्सिने, जति बेला आवश्यकता पर्छ यो पक्ष नै प्रयोग हुन्छ, जब उद्देश्य पुरा हुन्छ नि यो पक्ष ओझेलमा पर्छ, त्यो प्रकारको अवस्थाहरू छ अहिले।
1: हजुर, यहाँले भने जस्तै नेपालको विभिन्न जात जाति भाषा र संस्कृति बीचको सह अस्तित्वलाई थप बलियो कसरी बनाउन सकिन्छ?
0: अब यसलाई जस्तो मैले भनिहालेँ, जस्तो अब गण्डकी प्रदेशमै भनौँ, आज प्रज्ञा प्रतिष्ठान छ, त्यो प्रज्ञा प्रतिष्ठानको चाहिँ नाम मात्रै छ, गठन हुन सकेको छैन।
1: हजुर,
0: किन हुन सकेन? उपेक्षा गरेर हुन नसकेन हो, यसको आवश्यकता नठानेर नभए गर्दा त एउटा राहतै हुन्छ नि त। यी सांस्कृतिक कर्मीहरू सम्मान गरेको ठहर छ नि त, उसले योजना बनाउन सक्छ नि त, यो क्षेत्रमा यो कमी छ, यसमा यो गर्नुपर्छ। गण्डकी प्रदेशभित्र यही धार्मिक प्रतिष्ठानहरू छन्, गण्डकी प्रदेशमा यस्ता यस्ता साहित्यकारहरू छन्, कलाकार यिनीहरू छन्, यिनीहरूको परिवारको पनि त सुरक्षा गर्नु पर्ला, गीतै गाएर पुग्ने मान्छे त सबै छैन होला नि, लेखेरै मात्रै पुग्ने मान्छे त कोही पनि छैन होला नि त। त्यस्ता पक्षीहरू हाम्रा भाषा भाषीहरू भाषाको कुराहरू छन्, गुरुङ भाषालाई के कसरी हामी सम्मान दिन सक्छौँ, त्यसको संरक्षण कसरी गर्न सक्छौँ? आज गण्डकी प्रदेश दुरा जातिहरू छन्, त्यो दुरा जातिको अवस्था के छ होइन, तिनीहरूको जाने सारा जाने तपाईँको जाने व्यवस्थापन गर्न के गर्नुपर्छ? त्यो प्रतिष्ठानले खोज्यो होला नि त, विभिन्न जात जाति धर्म संस्कृति रीतिरिवाज वेशभूषा चाल चलन तपाईँको गीत सङ्गीत भाषा साहित्य सबैको बारेमा फाइन आर्ट्सकै कुरा गरौँ। आज मूर्तिहरू बनाउने मान्छे त कति फाइन आर्ट्स चाहिँ संसार चिनाएको छैन नेपालले, नेपाललाई चित्रकला मूर्तिकलाले चिनाएको कहाँ छ? चित्रकलाको अस्तित्व अहिले मूर्तिकलाको अस्तित्व कहाँ छ? यी यावत कुराहरूलाई प्रतिष्ठान गठन गरिदिएको भए ती साथीहरू कम्तीमा खोज्ने काम गर्थ्यो, त्यसलाई सुरक्षा सम्मान गर्ने उपायहरू के त्यो खोज्थ्यो, नीति निर्माणमा उनीहरूले व्यवस्थापन कुराहरू लैजान्थ्यो, अथवा प्रतिनिधित्व दिएको भए हुन्थ्यो। प्रदेश सभामा एउटा सदस्य बनाउँदा के फरक पर्छ? आरक्षण दिनलाई केन्द्रीय सदस्य बनाउँदा के फरक पर्छ? अबर हाउसमा एकजना शासक गर्नुलाई जाँदा के फरक पर्छ? सबै जाति धर्म विभिन्न वर्ग समुदायले पाउने यो सांस्कृतिक कार्यक्रमले किन नपाउने? यस्तो गर्नु पर्थ्यो भने चाहिँ हो प्रतिनिधित्व भएन, उपेक्षा गरियो, आरक्षणको व्यवस्था हुनु पर्थ्यो, तब मात्रै हाम्रा समस्याहरू हाम्रा जुन उपायहरू विकल्पहरू दिन सकिन्थ्यो भन्ने कुरा। नीति निर्माणमा पुगेपछि त्यसले व्यवस्थापन गर्न सक्थ्यो भने त्यहाँ बोल्ने मान्छे नै भएन, क्या बोल्ने प्रतिनिधित्व नै भएन। विद्यार्थी जान्छ अधिकांश विद्यार्थी कुरा गर्छ, अब जुन युवा जान्छ युवाको कुरा गर्छ, महिला जान्छ महिलाकै कुरा भइरहेको छ, त्यहाँभित्र संस्कृतिको कुरा गर्ने पक्ष कोही पनि भएन नीति निर्माणमा।
1: कस्तो भइदियो भने जान त हेर्दाखेरि सरसर्ती ओहो सबै बनेको छ भने जस्तो देखियो, तर त्यहाँ कस्तो व्यक्ति जान थाल्नुभयो भने अब यसलाई हुन त वैचारिक हिसाबले भनौँ न नेपाली कंग्रेसको भातृ संगठनै हो होइन, सांस्कृतिक महासंघ नेपाल, अलिकति चाकडीवाद रुचाउने खालको व्यक्तिहरू चाहिँ भनौँ न प्रतिष्ठानहरूमा नै नियुक्ति
0: भइदिए। तपाईँको यस्तो समस्या हेर्नुहोस्, कम्युनिस्टहरूले त एकाडेमीमा अधिकांश कम्युनिस्टहरूले केन्द्रीय लेभलमा नियुक्ति गरेका छ, अधिकांश ल्याप्चिका छ,
1: हो त नि,
0: त्यो ल्याप्चीले के को नीति बनाउने, के को सल्लाह दिने, के बोल्ने, उसले कसरी तलबहानु पाउँछ, कसरी दुई चार पैसा कमिसन खाएर दिने आफ्नो व्यवस्थापन गर्न सकिन्छ भन्नेमै गयो के? यस्तो किसिमको अवस्थाहरूलाई नेपाली काङ्ग्रेस जस्तो छ नि एउटा चाहिँ ऐतिहासिक पार्टीको नेताहरूले सोच्नु पर्थ्यो, किन सोच्न सकेन? एग्रिमेन्टको बारेमा निजहरूलाई थाहा छैन। अहिले
1: मैले अस्ति भर्खर यहाँ पनि अहिले प्रज्ञा प्रतिष्ठानमा त्यो अहिले नाम सिफारिस भइरहेछ, केही पोखरामा चलेका व्यक्तिहरू यी व्यक्ति किन हुँदैनन् भनेर कहीँ सोद्धाखेरि त्यहाँ क्राइटेरिया बनाइयो भन्ने, यी व्यक्ति आयो भने त त्यहाँ निष्पक्ष साँच्चैको काम हुन्थ्यो भनेर मेरो दिमागले के भन्दाखेरि त्यहाँ चाहिँ ती व्यक्तिहरूको नामै देखिनँ के मैले, जुन यहाँ साँच्चै नै नाम लिँदाखेरि पनि हामीलाई गौरव
0: हुन्छ।
1: यस्ता खालका व्यक्तिहरूलाई लगेर राख्नुपर्ने ठाउँमा एउटा केही त्यो नीति बनाउँदै क्राइटेरिया बनायो, अध्ययनको होला केहीको होला, त्यहाँ त त्यो अनुभवले धेरै होइन व्यक्तिहरूको त्यहाँको त्यस्तो व्यक्तिहरू हुनुहुन्छ, निर्विकल्प व्यक्तिहरू हुनुहुन्छ, यो
0: राजनीतिक नियुक्ति पनि एकदम खल्ती खल्तीबाट दिने खालको अवस्था त्यसकारण जान्दै पनि जान्दैन जान्दा पनि जान्दैन त्यसले गर्दाखेरि यो पक्षलाई राजनीतिक नेताजीहरूले अलिकति गम्भीर भएर सोचेको भए मैले त हेर्नुहोस् तपाईँले आज पार्टीभित्रै पनि कुरा गर्छु नेपाली काँग्रेसप्रति वितृष्णा जाग्यो नेपाली काँग्रेसले नेताहरूलाई जनताले गाली गर्न थाल्यो म तीन वर्ष चार वर्ष भयो मैले सरवार दाईलाई पनि कतिपटक भने पार्टीको चाहिँ मुगी सचिवलाई कतिपटक भने नेता अरू महामन्त्री नेताहरूलाई धेरै पटक भने अब हामीलाई तपाईँहरूलाई सहयोग गरिदिनुहोस् हामी हाम्रो कविताबाट गीतबाट जनतामा नेपाली काँग्रेसले गरेका उपलब्धिहरू प्रत्यक्ष रूपमा हाम्रो गीतबाट संगीतबाट कविताबाट भन्छौं त्यो कार्यक्रमको लागि सहयोग गर्नुहोस् भनेर पचासौं चोटि भन्यौँ हामीले पचासौं चोटि पार्टी कार्यालयमा एउटा विशाल आफ्नै खर्च गरेर हामीले जाने कार्यक्रम गर्यौँ जहाँ शेरबहादुर पनि आइदिनु भएन महापुरुषहरू पनि आइदिएन त्यति उपेक्षा त्यो प्रकारको अवस्था छ पार्टीभित्र तर त्यसरी होइन जनतालाई हामी सन्देश दिन सक्छौँ हामीले विश्वास दिन सक्छौँ काङ्ग्रेसले नगरेको त छैन नि त नगरे छ र मैले अघि नै भने नेपाली काङ्ग्रेसले 51-52 63-64 माओवादीले चाहिँ देश ध्वस्त बनायो लडाई भयो त्यसको सुरक्षा कसरी समाधान गर्ने भन्ने नै लाग्यो सबै त्यसपछि गएर संविधान निर्माणमा अर्को 6-7 वर्ष लाग्यो अनि आएर चाहिँ फेरि माओवादीले बहुमत ल्यायो फेरि कम्युनिस्टहरूले 74 बहुमत ल्यायो ऐन नियम के पनि बनाइदिएन काङ्ग्रेस त गरिरहेको छ त किन काङ्ग्रेसप्रति ठुलो बितिस्न किन जनताले विश्वास गर्न सक्दैन यो कुरा किन भन्न हामीले भन्न सकेनौँ बोल्दैन बोल्दैन कुन चाहिँ नेताको चाहिँ नातेदारलाई कहाँ चाहिँ नियुक्ति गर्ने कहाँ सर्वो गर्ने कसलाई ठुलो बनाउने त्योभन्दा बाहेक नेताहरूले कामै गरिदिन्छ
1: अनि उसलाई त्यति भएपछि उसले केही पनि नबोल्ने उसले पायो भने नबोल्ने पाएन भने
0: छोडिदिए जो चाहिँ फेरि नेपाली काङ्ग्रेसभित्र तैले कस्तो छ भने जो जसले सुविधा पायो नि आजसम्म 10 पटक सांसद हुने 10 पटक नियुक्ति हुने 10 पटक चाहिँ उसको आफ्ना इष्टमित्र दायाँ बाहेकको जे सुविधा पाउँछ नि पाएको थिए नि तिनीहरूले विरोध गरिरहेको छ सबभन्दा बढी विरोध गर्छ तिनीको यो प्रकारको अवस्था छ दुर्गाजी
1: धेरै गाह्रो अवस्था छ कहिलेकाहीँ हामीले सुन्ने पनि गर्छौँ फेरि होइन कला र साहित्यमाथि चाहिँ एकदमै राजनीतिक हस्तक्षेप भन्ने पनि भइरहेको गुनासो बेला बेलामा सुनिन्छ यसलाई चाहिँ हजुरले कसरी व्याख्या गर्नुहुन्छ
0: अब राजनीति मैले अघि नै निचोड मैले करिब करिब भनि नै सकेँ राजनीति क्षेत्रले मैले अघि भने यिनीहरू प्रयोग गर्ने चिज हो एकछिन यसो हँसाउने साधन हो यो देख्ने बित्तिकै गायक आउँछ लो लो तपाईँ त गीत गाउनु गाई हेर्नुहोस् न गीत गाउनुलाई माइक चाहियो युग चाहियो एउटा शब्द चाहियो होइन तुरुन्तै सबै कुरा आउँदैन नि यो प्रकारको अवस्थाहरू छ भन्दा अति नै उपेक्षा क्या अब यस्तो प्रकारको चाहिँ छ अब यो समाधान गर्ने कसरी हो त्यो चाहिँ मैले एउटै विकल्प के देखेँ भने आरक्षण कोटा जबसम्म प्राप्त गर्दैन हाम्रो चाहिँ नीति निर्माणमा हाम्रो कुरा केही पनि हुँदैन सांस्कृतिक क्षेत्रका बारेमा केही पनि उल्लेख हुँदैन

0: जनताहरूलाई हामीले गरेको कुराहरू भन्नु पर्यो. अहिले राज्यले यस्तो गरिरहेको छ, सरकारले यो गरेको छ, हामीले यो गर्यौँ, हामी गर्न चाहन्छौँ. यसबाट तपाईँले भोट नदिने, अब अर्कोबाट गरिदिने, हाम्रो योजना यो भनेर भन्ने कार्यकर्ता बिच लडाइँ गरेर हामी त्यही भाषा त्यही व्यक्ति केही सुन्ने मान्छे दिने त्यो त अर्थै छैन. यो हाम्रो सुनिएको छैन. मैले भने त्यो दुईपटक कहिले कहिले बोलाइन्छ केन्द्रीय लेभलमा, यो हामी कार्यकर्ताको बिचमा नजाउँ. त्यही मञ्चमा आज पनि त्यही देखाएको छ, भोलि पनि त्यही देखाएको छ. सुन्ने मान्छे नै तिनै छन्. कुनै तर्क जुन नयाँ तर्क केही छैन. त्यसरी हुँदैन.
1: एउटा भातृ संगठनलाई नेतृत्व गरिरहेको हिसाबले नेपाली कंग्रेससँग लामो समयदेखिको तपाईँको अनुभवले राजनीतिक यात्रा पनि छ, अहिलेको राजनीतिक परिवर्तनलाई यहाँले कसरी हेर्नु भएको छ? एउटा पार्टीभित्रको जुन अन्तर संघर्ष चलिरहेको छ होइन, यसलाई र अहिले जुन प्रतिनिधि सभा निर्वाचनमा एक खालको नतिजा पनि आयो, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
0: यो त मैले अघि नै फेरि पनि दोहोऱ्याउँछु, हाम्रो क्रियाकलापले नेपाली कांग्रेसको नेताहरूको क्रियाकलाप काम गर्ने शैलीका कारण आज हामीले चाहिँ यो परिणाम भोग्नु परेको छ. तर नयाँ दलले केही गर्छ कि भन्ने आशा त पक्कै होला. अब यदि 182 सिट ल्याउनु भनेको त अब दुईटा सिट मात्रै बाँकी छ दुई तिहाईको लागि. यति बेला पनि यो दलले देशमा केही गर्न सकेन भने यो देशमा कसैले पनि केही गर्न सक्ने अवस्था छैन. र यिनीहरूलाई यो प्रति नयाँ दलप्रति जनताहरू कस्तो छ भने अन्धभक्त भइसक्यो. अहिलेको सरकारमा सामेल अथवा दलले मान्छे मारे पनि ठिक, चोरे पनि ठिक, जे बोले पनि ठिक, त्यो प्रकारको अवस्था चाहिँ देशैभरि छ. अब यसलाई छिर्नको लागि अब नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टी, नेपाली कांग्रेसमा भएका भौतिक व्यक्तिहरू, नेपाली कांग्रेसको सिद्धान्त त्यसलाई सदुपयोग गर्न पर्छ, तर सदुपयोग गर्न सकिरहेका छैन. त्यो प्रकारको डिफेन्स हामीले दिन सकेका छौँ. जस्तो अहिले अब एउटा सब कुरालाई के गरेका छ भने प्रधानमन्त्रीले पनि तोडिरहेका छ. एउटा प्रधानमन्त्रीले जवाब कति बेला दिने, प्रश्नहरू कति बेला दिने, त्यसको पनि तौर तरिका छ होला. होइन कसरी रिटर्नमा दिने कि मौखिक दिने, छवटा उर्र आएर सीमामा गएर जस्तो गरेर ताली पिटिया जस्तो त होइन नि त. सदनमा छवटा छिरी हात उठाएर दिन म जवाब दिन्छु भनेर जाने, अनि जवाब दिन्छ दिने. हामीले नेपालले पनि धेरै जग्गा भारतको मिचा छ भन्दाखेरि पनि हामी नतमस्तक भएर सुन्नुपर्ने अवस्थाहरू आइरहेको छ. यो त ठुलो बेजिती कुरा हो नि. यस्तो अवस्थामा पनि काङ्ग्रेसभित्रको अब अरूले के गरेर सुन्दै त्यो नजाउँ. नेपाली काङ्ग्रेस त सशक्त रूपमा सडकमा आउनु पर्थ्यो, सशक्त रूपमा जाने सदनमा जाने घेर्नुपर्छ, बोल्नु त पर्छ नि त. यस्तो अपमानपूर्वक देशकै राष्ट्रघाती कुरा हुँदाखेरि पनि आज हामी त्यति खै कतै खासै फट्टाफुट्टा जुन हामी मिडियामा देखेका छौँ त्यति यो लज्जास्पद कुरा छ. पार्टीको लागि पनि नेताहरूको लागि पनि यतातिर ध्यान दिनुपर्ने थियो. नेपाली काङ्ग्रेस मलाई लाग्छ आउँछ, फेरि एक दिन आउँछ. नेतृत्व नयाँ छ, उहाँहरूले पनि मूल्याङ्कन गरे. जस्तै मैले भनिहालेँ, विभिन्न वर्ग समुदायहरूलाई समेटेर जान सक्यो भने अहिलेको नेतृत्व सफलै होला. अब उहाँहरूले पनि त्यही प्रकारको पुरानै सिस्टमबाट पुराना नेतालाई गाली गरेर त्यही सिस्टम आफूले लागू गर्दै जानुभयो भने अब मैले देखाएको छु 10 वर्ष नेपाली काङ्ग्रेसको अवस्था राम्रो होला जस्तो लाग्दैन.
1: कुनै बेला थियो समाज केन्द्रित देश केन्द्रित राजनीति हुन्थ्यो, अहिले सत्ता र स्वार्थ केन्द्रित राजनीति बढी हावी भएको.
0: एकदमै व्यक्तिगत व्यक्तिगत म कसरी भन्ने, म बिना यो चल्दैन, देशै चल्दैन. म भएपछि गर्नै पर्यो. म मात्रै हो मैले जानेको छु, जस्तो नेपाली काङ्ग्रेसको नेता म मात्रै हुँ. मैले अलिकति मेरो दायाँ नयाँ भयो भने देशै बर्बाद हुन्छ, प्रजातन्त्रै खतम हुन्छ भन्ने किसिमको फिलिङ. र मेरो मान्छे सबै ठाउँ हुनु पर्यो, ओरपर चाहिँ जमेती कस्ता छन् थाहा छैन, तर आफ्नै मान्छे हुनु पर्यो, पैसावाल नै हुनु पर्यो, नातेदार नै हुनु पर्यो. कसले संगठन गरेको छ, कसले चाहिँ पार्टीप्रति वफादारीपूर्वक सेवा गरेको छ, को इमान्दार छ भन्ने कुरा भन्दा पनि कसले बढी चाकडी गरेको छ, माला कसले ठुलो लगाइदिएको छ, योभन्दा बढी चाहिँ राजनीतिक परिप्रेक्ष्यमा मैले देखेको छैन.
1: तपाईँको कार्यकालको नेतृत्वकालमा सबैभन्दा ठूलो महत्वपूर्ण उपलब्धि चाहिँ के रह्यो?
0: अब यसमा के छ भने, जब हामीले नयाँ सुरु गर्ने बित्तिकै महत्वपूर्ण पक्ष भनेको मैले कम्तीमा 77 जिल्लामा चाहिँ संगठन निर्माण गर्न सकेँ. र अहिले पालिकाहरूमा 50 जिल्ला छ. अहिले 4थो अधिवेशनको लागि पनि 50 जिल्ला अधिवेशन भइसकेको छ. यो चुनावले र जेएनजी आन्दोलन पछाडि हामी सुधार बस्नुपर्ने बाध्यता पनि रह्यो. बाँकी जिल्लामा अधिवेशन गर्छौं. कम्तीमा

0: सम्मान बिना उपेक्षाभित्र रहेर पनि सबै जिल्लाहरूमा संगठन निर्माण गर्नु मैले चाहिँ सबभन्दा ठूलो उपलब्धि ठानेको छु र यो संगठनले के गर्छ नि भोलि डिमान्ड गर्छ नि त अब प्रत्येक जिल्लामा हुनु प्रत्येक पालिकामा हुने भयो त्यो पालिकामा पनि आफ्नो प्रतिनिधित्व चाहिन्छ है हाम्रो कुरा पनि सुन्नुपर्छ अब कार्यक्रम हरेक ठाउँमा हामी पनि हाम्रो पनि उपस्थित चाहिन्छ भन्ने किसिमको चाहिँ आवाजहरू उठ्दै जान्छ र यो आवाज एक दिन हामीले जे सोचेका थियौँ हाम्रो संस्कृति प्रत्येक कलाकार संस्थाहरूको सम्मान सुरक्षा र पहिचानको चाहिँ बाटो चाहिँ क्लियर गर्छन् भन्ने चाहिँ मैले विश्वास गरेको छु त्यही नै हो सबभन्दा ठुलो उपलब्धि
1: हजुर यो आफैमा एउटा संस्थाको नेतृत्व लिनु त्यो पनि सामाजिक संस्था भोलिन्टियर संस्था त्यो आफैमा सामाजिक समाजसेवा हो तपाईँको राजनीतिक यात्रा र समाजसेवाको अनुभव थोरै सुनाइदिनुहोस्
0: अब हेर्नुहोस् कस्तो रहेछ भने राजनीतिक यात्रा त मैले जीवनमा सबै चिज सकिसकेको छु
1: हजुर
0: म सात कक्षामा पढ्दाखेरि लमजुङ हाई स्कुल तत्कालीन गाउँ शहरमा त्यति बेला दिलबहादुर घरतीजीले मलाई नेभी सङ्घको चाहिँ चिट दिनुभयो त्यो नेभी सङ्घको सदस्य रहेछ त्यो मलाई थाहा पनि थिएन है थाहै नभएको बेलादेखि सात कक्षामा पढ्ने त्यो बेला चप्पलै हामी कुन कुन ड्रेसमा पुग्थ्यौँ त्यहाँ त्यति बेलाको हामीलाई थाहा छ के दियो थाहा छैन पछि नेभी सङ्घको रहेछ भोलिपल्ट थाहा भयो सारा त्यहाँ तेरो घरमा काङ्ग्रेस बसोस् काङ्ग्रेस पसे भयो भने श्रापै त्यस्तो प्रकारको समय थियो काङ्ग्रेसको एउटा संगठनको चाहिँ सदस्य लिएर छ भागा भाग भयो कतिजना मान्छे जेल परे त्यही बेला त्यो पाएकै दिनदेखि मलाई यो प्रति माया भयो माया हुँदै गयो म त्यहाँ स्कुलमा पनि मैले नेतृत्व लिन थालेँ म चाहिँ मेरो फेरि ब्यारेक मेरो सारा परिवार आर्मीको ब्याकग्राउन्ड मेरो बाबु बाजे इष्टमित्र दाजुभाइ सबै अहिले पनि आर्मीमा हो पुलिसमा हो अनि यो अराष्ट्रिय
1: तत्त्वतिर
0: लागेको छ यो त काङ्ग्रेसमा अत त्यो बाधा व्यवधानका बीच पनि म 31 सालमा नेपालगञ्जको चाहिँ महेन्द्र बाबु क्याम्पसमा नेभी सङ्घको सदस्य भएँ कार्यसमितिभित्र रहेँ म 36 सालको आन्दोलन होस् चाहे 42 सालको सत्याग्रह होस् चाहे 42-46 सालको चाहिँ आन्दोलन होस् चाहे 62-63 कुनै पनि आन्दोलनमा मेरो कुनै पनि असहभाग नभएको कुनै पनि दिन छैन प्रत्येक आन्दोलनमा जेल परे होला कुटाइ खाइयो होला यावत कुरा हुँदा हुँदै यो दृष्टि यो कसले हेऱ्यो भन्दाखेरि म फेरि 46-47 सालदेखि नै मैले यो कलाकारहरू संस्थाहरू चाहिन्छ है पार्टीभित्र भन्दै गएको थिएँ मैले गिरिजाबाबुसँग 2-4 पटक भेट पनि भयो पत्रिका पनि चलाएँ पत्रिकाको सम्पादन पनि गरेँ अब त्यो अन्तिममा 64-63 सदीको आन्दोलनमा गिरिजाबाबुसँग ठ्याक्क थाहा पाएँ वाच गरिराखेर चाहिँ हाम्रो प्रभाववाद देखेर अनि बोलाउनु भयो मलाई यो गठन गऱ्यौँ तर सबै चिज गुमाएर पनि माया लाग्छ छोड्न सकेका छैन एउटा राम्रो मान्छेलाई हस्तान्तरण गर्न खोजिराखेको छु त्यो सकेका छैन प्राप्ति जिरो संकल्प ठूलो छ सांस्कृतिक कर्मीहरूको सम्मान सुरक्षा होस् भन्ने मेरो मनोकांक्षा छ प्रार्थना छ भगवान्सँग पनि अब त्यो मैले प्राप्त गर्न सकेका छैन प्राप्त दिलाउ गराउन पनि सकेका छैन अब त्यो पार्टीले मैले भनिहालेँ धेरै मैले गुनासाहरू गरेँ गुनासा पनि राम्रो पनि नहोला तर बाध्य भएर मैले अहिले गरिराखेका छु तर एक दिन पुग्छ भन्ने निरन्तरता धैर्यता र कोसिस गरेपछि एक दिन पक्कै पनि सफल हुन्छ सांस्कृतिक कर्मीहरूले देश चलाउन सक्छ सांस्कृतिक कर्मीहरूले देशको चाहिँलाई समुन्नत बनाउन सक्छ त्यो क्षमता भएको चाहिँ सांस्कृतिक कर्मीहरू यो मुलुकमा छन् यो मुलुकमा मात्रै होइन यो मुलुकका सांस्कृतिक कर्मीहरू संसारभरि प्रतिष्ठित र प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका सांस्कृतिक कर्मीहरू छन् यी कर्मी सांस्कृतिक कर्मीलाई राजनीतिक दलहरूले उचित मूल्याङ्कन सहित उचित जिम्मेवारी दियो भने कोही भन्दा कमी हुन सक्दैनन् यसको उद्देश्य लिएर म अगाडि बढिरहेको छु
1: हजुर अहिले यहाँको अनुभवले जसलाई माया लाग्छ त्यसले गुनासो पनि गर्छ निरन्तर त्यहीभित्र संघर्ष गर्ने व्यक्ति बल्ल माया गर्ने व्यक्ति हो कि होइन हामी अहिले कति देखिरहेछौँ नि त परिवर्तनै गरेका अवस्थाहरू पनि देख्यौं होइन मास एक खालको देखिन्छ नतिजा अर्को आएको अवस्था पनि देख्यौं होइन उदाहरण पनि छन् त्यो हिसाबले हेर्दा अब चाहिँ पार्टी कसरी अगाडि
0: पार्टी त स्वतन्त्र रूपमा पार्टी यसरी चाहिँ व्यक्तिगत रूपमा एउटा सर्टेन व्यक्तिहरूलाई ओरपर राखेर अगाडि बढेर अर्थ छैन हरेक निकायको निर्णय गर्ने जस्तो पालिकामा को उम्मेद्वार हुने कसले चाहिँ के पद लिने त्यहीँबाट निर्णय गर्नुपर्छ माथिबाट चाहिँ टिका लगाउने माथिबाट तोक्ने काम जबसम्म हुन्छ जबसम्म ओरपर अहिलेको नेताहरूको अहिले पनि त्यही छ सेम तौर तरिका छ त्यो सेम तौर तरिकाहरू चाहिँ गर्यो भने पार्टी माथि जान सक्दैन स्वतन्त्र रूपमा जहाँ जो व्यक्ति उपयुक्त छ त्यो व्यक्तिले चाहिँ अधिकार पाउनु पर्यो काम गर्ने अवसर पाउनु पर्यो र एक व्यक्तिले दस ठाउँमा हातालन भएन, पटक पटक त्यही मान्छेले काम गर्ने अवसर पाउनु पनि भएन। मान्छे चाहिँ बदल्दै जानुपर्छ, समय अनुकूल हुँदै जानुपर्छ, समयले के माग्छ त्यो अनुसार हिँड्नै पर्छ।
1: हजुर, एउटा आफ्नो क्षेत्रमा होस् अथवा राजनीतिमा होस्, त्यो एउटा पुस्ता थियो तपाईँहरूको पुस्ता, जहिले पनि दिने मात्रै, त्यहाँबाट लिनु केही पनि
0: छैन।
1: अहिलेको पुस्ता छ, कसरी लिने? दिने त चान्सै छैन, कति जाने म नभए हुँदैन र भन्ने
0: खालको
1: हेर्ने बित्तिकै उसलाई पद चाहिहाल्यो, होइन, पदकै लागि लागिरहेको हुन्छ। अहिलेको नयाँ पुस्ताहरूलाई हजुरले के सन्देश?
0: नयाँ पुस्ताहरूलाई अलिकति कमसे कम पुरानोको अनुभवलाई पनि सेयर गर्ने सक्नु पर्यो। त्यो सेयर गर्न म मात्रै जान्ने, मैले अहिलेको समयमा मैले जानेको छु, मैले देखेको छु, मोबाइल संसार मोबाइलमा त सबै चिज छ, त्यो चिज मैले मात्रै जानेको छु। यो अनुभव र यो त्याग तपस्याको चाहिँ अपमान गर्नुपर्छ, अवमूल्यन गर्नुपर्छ भन्ने कुरातिर नलागिकन सबैलाई समेटेर देश काल परिस्थिति विगत वर्तमान भविष्यमा हुन सक्ने कुराहरूलाई चाहिँ मूल्याङ्कन गरेर अगाडि बढ्न सक्यो भने, योजना बनाउन सक्यो भने, पक्कै पनि युवाहरूले यो देशलाई चाहिँ सर्वसम्पन्न गराउन सक्छन् भन्ने मलाई विश्वास चाहिँ छ।
1: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा चाहिँ कलाकार स्रष्टा र सांस्कृतिक अभियन्तालाई तपाईँको सन्देश चाहिँ के छ?
0: अब मैले अघि नै भने कलाकार स्रष्टा सांस्कृतिक कर्मीहरू असाध्यै सही मानि हुनुहुन्छ। यो मुलुक वास्तवमै अहिले बडा जोखिम अवस्थामा छ, फेरि पनि तपाईँहरूको आवाज, तपाईँहरूको कलम, तपाईँहरूको सृजनाहरू यो मुलुकको लागि समर्पण गर्नुपर्ने र आवश्यकता भएको मैले महसुस गरेको छु। अवश्य पनि मुलुकको सुरक्षाको लागि, मुलुकको चाहिँ पहिचानको लागि, मुलुकको भविष्यको लागि यहाँहरूको सृजनालाई निरन्तरता दिनु हुने छ, त्यही नै आग्रह गर्छु।
1: हजुर, यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद।
0: म दुर्गाजीलाई विशेष धन्यवाद दिन चाहन्छु, यो मौका मैले पाएँ पोखरा आएको बेलामा। मेरो आफ्नो प्रदेश मेरो लागि पनि धेरै गर्वको कुरा हो, म आभारी छु, धन्यवाद दिन चाहन्छु, नमस्कार।
1: हस्, धेरै धेरै धन्यवाद छ। हामीले अहिलेको जमातमा हेर्यौँ भने सांस्कृतिक क्षेत्रमा होस् अथवा राजनीतिक क्षेत्रमा यसरी तन मन धन वचन र कर्मले लाग्ने मान्छे एकदमै कम पाउँछौ। जुन व्यक्तिहरू लागिराख्नु भएको छ, निस्वार्थ भावले लागिरहेका व्यक्तिहरूलाई निस्वार्थ केही शर्त पनि छैन उहाँहरूसँग, त्यस्तो व्यक्तिको उचित मूल्याङ्कन गर्न सकिएको छैन। सम्बन्धित निकायको ध्यान जाओस्, राजनीतिक कर्मीहरू अथवा नेपाली कंग्रेस पार्टीको पनि ध्यान जाओस् भन्दै यो समय दिनुभएकोमा सांस्कृतिक महासंघ नेपालका संस्थापक अध्यक्ष आदरणीय तीर्थ थापालाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित कुराकानी गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन, शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।
4: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: हेर्नु साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
4: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टीकाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98470 28575, 98067 15947, 98570 32575।
6: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छिउँ गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
7: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: कार्य चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको टिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै टिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9852127014
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807081234 97050 77123 व्हाट्सएप नम्बर 9801177123
4: मन्जु तिमी त विदेश जान लाग्यौ रे
5: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
5: खै के गर्ने दिदी
6: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 460 59 581
1: 98 161 15 475
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856020325 9806535480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
3: ओहो ला
4: ल ल ल ल मरेको के हो?
3: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल लगिहालो लगिहालो यो।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615747668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल।
10: अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
11: कन्ट्याक्ट 0615530500 0615589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
12: Studio time.
13: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। युवालाई विकासको मूल प्रभावमा जोड्नु पर्ने आवश्यकता रहेको सरकारवालाहरूको जोड। अण्डाको भाव फेरि बढ्यो। राष्ट्र ब्याङ्क मौद्रिक नीतिको तयारीमा असार 5 गतेसम्म सुझाव दिन सकिने। विभिन्न देशका राजदूतका लागि झण्डै 3000 जनाको आवेदन। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने। र राष्ट्रपति रनिङ सिलमा बागमती टीम च्याम्पियन। अब सुनौ पूरा समाचार। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजना तथा पोखरा महानगरपालिका नगर युवा परिषदको समन्वयमा युवा लक्षित बस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा युवालाई उद्यम, स्वरोजगार, नेतृत्व विकास, नीति निर्माणमा सहभागिता तथा सामाजिक परिवर्तनका विषयमा केन्द्रित भएर छलफल गरिएको थियो। कार्यक्रममा युवाका विविध मुद्दा, अपेक्षा, चुनौती र सम्भावना बारे बहस गर्दै सहभागीहरूले युवालाई विकासको मूल प्रभावमा जोड्नुपर्ने आवश्यकता उठाउनुभयो। कार्यक्रमको मुख्य उद्देश्य युवाका समस्या तथा चासो पहिचान गरी समाधानका उपाय खोज्नु, नेतृत्वमा क्षमता विकास गर्नु, युवा मैत्री, स्थानीय शासन, नीति कानून तथा संरचनाबारे सचेतना अभिवृद्धि गर्नु रहेको थियो। त्यसै गरी आगामी आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम तर्जुमा का प्रक्रियाका लागि युवाबाट प्रत्यक्ष पोषण संकलन गर्ने उद्देश्य सहित रहेको जनाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले प्रदेशको अर्थतन्त्र र विकासमा युवाको सहभागिता अनिवार्य रहेको बताइएको छ। विज्ञताले मात्र समाज नचल्ने भन्दै अर्थपूर्ण सहभागिताले नै सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो। युवालाई नीति निर्माणदेखि विकासका गतिविधिसम्म सक्रिय रूपमा सहभागी गराउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले युवा शक्ति, सिप र क्षमतालाई उत्पादन र विकाससँग जोड्न सके प्रदेशको समग्र विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो। गण्डकी प्रदेशका प्रदेशसभा सदस्य भक्तबहादुर कुँवरले युवाहरू देश निर्माणका प्रमुख आधार भएको बताउनुभयो। उहाँले युवा सहभागिता र सक्रियता बिना विकास तथा समृद्धिको परिकल्पना सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका प्रदेश सचिव डाक्टर शेष नारायण पौडेलले युवा केवल उमेरले मात्र नभारिभाषित नहुने बताउनुभयो। निर्धा कानूनले युवाको उमेर समूह निर्धारण गरे पनि वास्तविक अर्थमा युवा भनेको सोच, विचार, ऊर्जा र लगावको अवस्था भएको उहाँको भनाइ थियो। उहाँले युवामा सकारात्मक सोच, सृजनशीलता तथा परिवर्तनको चाहना हुनुपर्नेमा जोड़ दिनुभयो। सचिव पौडेलले वर्तमान समयमा चुनौती र समस्याबाट भाग्ने प्रविधि बढ़दै गएको उल्लेख गर्दै समाधान ननिस्किने बताउनुभयो। समस्यासँग डराएर पछि हट्नुको सट्टा समाधान खोज्ने दिशामा अघि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो। समाज र राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले जिम्मेवार, सक्रिय र सृजनात्मक सहभागिता मार्फत मात्र सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो। युवालाई अवसरसँगै जिम्मेवारी पनि आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा समाजशास्त्री डाक्टर दिवेश घिमिरेले भ्रष्टाचार नियन्त्रणमा युवाको प्रभावकारी भूमिका हुन सक्ने विषयमा प्रस्तुत गर्नुभयो। उहाँले युवाका समस्या, आवश्यकता र सम्भावना निर्देशा कार्यक्रममा समेट्नु पर्नेमा जोड़ दिनुभयो। युवा लक्षित बस अन्तर्गत परियोजना आयोजित प्यानल डिस्कसनमा डाक्टर शेष नारायण पौडेल, योगेन्द्र राज रिजाल तथा डाक्टर दिवेश रेग्मी सहभागी हुनुभएको थियो। छलफलको सहजीकरण पत्रकार दीपक परियारले गर्नुभएको थियो भने उद्घाटन सत्रको संचालन युवा तथा खेलकुद महाशाखा प्रमुख प्रकाश देवकोटाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न युवा सम्बन्धी संघ संस्थाका प्रतिनिधि, युवा अभियान तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाल लयर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघको अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिश भएको छ। नेपाल राष्ट्र ब्याङ्कले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन भनिएको छ। साबिक विस्तार बागमती प्रदेशको 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण, 11 रजत र 13 काँस्य जित्दै बागमती टीम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सहआयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण, 9 रजत र 14 काँस्य प्राप्त गरेको छ।
यिनै खबरसँगै बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 6 बजे खबर सङ्गालो छ। हामीसँग सफलताको पाइलामा अब केही गइसक्नु सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्तीटु मिट स्टप।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिम कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फरले ल्यायो नयाँ चम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0161553071, 9807 68

0: को स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
4: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 061-5149984 5149985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-5259904 स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। बाल बालिका का लागि स्वर्ण बिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्ण बिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: स्वर्ण बिन्दु खुवाइने मिति
0: 2083 असार 4 गते बिहीबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउँ रुगाखोकी सर्दी मर्की रुगाखोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्ण बिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्ण बिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्ण बिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
1: फोन नम्बर 061-563-528 मोबाइल नम्बर 9856-055-28

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: सफलता स्टूडियो टाइम।

तेरो ठूलो भिनाजू र माइलो भिनाजू भनेका पढे लेखेका सरकारी जागिरी अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजू यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
7: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
10: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
9: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
10: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
9: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-587-915।
7: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
7: अनि कहाँ छ छोरा यो पसल?
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
9: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
8: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
7: पोखरा 2 बिन्दावासिनी बस पार्क,
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
7: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
8: मोबाइल नम्बर 98460-59581,
7: 98-16-15-475।
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

हुन्छ प्राणै छुटे जस्तो हुन्छ पाइला रोकिन्छ पसिना आउँछ शरीरै गलाउँछ सत्य हो मलाई तिम्रो यादले असाध्य सताउँछ

बार एउटै प्रश्न तिम्रो तस्वीरलाई नढाटी भन त के तिमीलाई मेरो याद आउँछ सत्य हो मलाई तिम्रो यादले असार

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9987285575 9807154 9857325575।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
4: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9847020127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
7: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
11: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
12: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
11: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
12: ऊ र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-22-25, 98-560-26-110।
5: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
7: हजुर, हामी कहाँ सत्यनारायण रुद्री वर्तबन्ध विवाह 84 सप्ताह एक लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइएर आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।

0: सापकोटा एक्लै यो दुनियाँमा बाँचिरहेको अनि तिम्रो इन्ट्रीमा
1: प्लान अनुसार त्यो अब रक्सीको नसाबीमा बाँच्न नसक्ने
0: अब त्यसलाई नसामै डुबाएर अनि त्यसको सबै प्रपर्टी

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोक गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811762983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
1: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे नानी, त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र,
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462 89।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98 60 39 63 2, 98 560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530500, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राज किशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: हैन के भन्छ।

0: कार्य गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 9846054635 9864043853।
1: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन हो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चोक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: बनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भन्यो भयो।
9: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ तयदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वास दिनु हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू www.websurfer.com.np
7: पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाऊ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: साउजी जुस पाउ न
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टीकाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9087715947 9537325575।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 98560-2325, 98086-35480। साथै आयल्स र पीजीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
3: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0615 74 225, 98560-21 440, 98560-60127 र 98038-21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9805510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-53-071 98-67-81-234 97-50-77-123 व्हाट्सएप नम्बर 98-11-77-123।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए, लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै

0: अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनसादी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821270014।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1054 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: महिला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्नु न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझ्यौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
0: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
9: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी, छुर्पी, खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी, खट्टो, पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642, 9860601081।
10: सुन्नुहोस्, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता,
11: तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भो भन त?
12: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9803214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9845505251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
4: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852210050, 9852170714।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547734, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0161574668, मोबाइल नम्बर 9856728104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
8: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क

0: शिक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-5149-84 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-5259-04 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
1: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
2: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462899।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 5 60 52 855 समझिनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061 570 736 98 560 20 325 98 086 35 480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 9860666642 9860641081।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट कल फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वास हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार

0: गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: कार्यकारी तुकणेल। अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। सधैं सुन्दै गर्नु होला।
1: बाउले हाम्रो लागि यत्रो घर छोडे, गाडी छोडे, सारा सम्पत्ति छोडे, केवल एक चिज मात्र छोड्न सकेन यार।
2: के?
1: काम गर्ने केटी। उसलाई चाहिँ आफैसँग लानु पर्छ, त्यो पनि अमेरिका।
2: तैले ठिक भनिस यार, यदि यो घरमा एउटा राम्री काम गर्ने केटी भए कति रमाइलो हुन्थ्यो होला।
1: यस, यु आर राइट।
2: को आए जा ढोल?
1: आफै जा, आफै जानु न।
3: यो घरमा काम गर्ने मान्छे चाहिएको छ भन्ने सुनेको थिएँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
2: किन आँखा मिचेको मिचेको गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्दै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्ती टु मिट छ। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क पिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर

0: अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गर गहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
2: 98165-75475।
3: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: बस्ने गोठा।

0: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
1: काममा अलि सघाउँछ कि भनेर नि।
0: हैन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बालश्रमको अन्त्य गरौं।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
11: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
10: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
11: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
10: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 0165531071 9867861234 97050773123। व्हाट्सएप नम्बर 9801177123।

0: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662 98460141081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061570736 98560325 98086 35480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98639003२, 98564332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851। बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
9: होइन, के भन्छ यो रेडियाले, त्यही लगाता कान्छ।
5: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98560-2140, 98560-60127 र 98038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9856035394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811787488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
9: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: यतै पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको म त सोच्दा सोच्दा हैरानै भइसके
6: के चिन्ता लिन्छ यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
4: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
7: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23-461 98-266-06-9
8: समाजलाई जोड्न आमा मिलन।
9: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ।
10: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
9: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ सबैजना खुसी हुनुहुन्छ।
8: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
9: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
11: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
0: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
5: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0161553071, 98067812334, 97050707123, व्हाट्सएप नम्बर 98011710123।
6: मानसिक समस्याबाट बस्ने उपायहरू,
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
7: असल साथीहरूसँग मात्रै संगत गरौं,
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
9: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरा पाटन, नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460066042, 98660041।
0: स्टडी एब्रोड
9: जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736, 98560325, 98086-35480। साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
10: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60 दोस्ती टु मिट छ।
2: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
7: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
8: रेडियो सफलता 103.4 MHz।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो,
6: हेर्न साङ्लो बरु, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: सैलरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
11: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
10: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू, शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
11: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
12: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टु मिट सप।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: तपाईलाई आधुनिक गीत अनि तपाईलाई पप गीत, तपाईलाई लोक अनि तपाईलाई हिन्दी गीत, सबैका बेग्ला बेग्लै चाहना, सबै विधाबाट साताभरि चर्चामा रहेका विभिन्न गीत संगीत अब कार्यक्रम सुपर हिटमा। सुपर हिट अफ द विक।
9: नमस्कार, कार्यक्रम सुपरहिटमा स्वागत छ। म मद अधिकारी र प्राविधिकमा मलाई सपोर्ट मिलेको छ मित्र गोविन्दको। जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz साप्ताहिक प्रस्तुति कार्यक्रम सुपरहिट आउने गर्छ हरेक हप्ताको शनिबार बेलुकी 8:15 बजेदेखि 9 बजेसम्म। र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम सुपरहिट्समा हामी विभिन्न विधाका उत्कृष्ट गीतहरू सुनाउने गर्छौं। अबको क्रममा पनि यो साता उत्कृष्ट पढ्न सफल विविध विधाका गीतहरू सुन्नुभन्दा पहिला सुनौ गत साता उत्कृष्टमा पढ्न सफल विविध विधाका गीतहरू छोटकरीमा।

All right, so, गत साताका उत्कृष्ट गीतहरू छोटकरीमा सुनिसक्नु भएको छ। अब भने यो साता उत्कृष्टमा पर्न सफल इंग्लिश, हिन्दी, पप, नेपाली चलचित्र, आधुनिक र लोकविधाका उत्कृष्ट गीतहरू कार्यक्रम सुपर हिट्समा। सुपर हिट्स अफ द विक इंग्लिश।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ, कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला। अल राइट, सो यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत छ। कार्यक्रम सुपर हिट सुन्दै हुनुहुन्छ, आवाजमा म छु मधुर, मेरो साथ तपाईँलाई मिलिरहेको छ 103.4 मेगाहर्ज रेडियो सफलतामा। सो सुपर हिट्समा तपाईँहरूको लागि इंग्लिश हिन्दी र पप विधाका उत्कृष्ट गीतहरू सुनाइसकेका छौ। अब लागौं चलचित्र विधातर्फ। सुपर हिट्स अफ द विक नेपाली चलचित्र।
4: गुली

यो साताको किस्तीमा पढ्न सफल विविध विधाका गीतहरू सुनाउँदा सुनाउँदै आजको एपिसोडबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम सुपरहिट कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा छौ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि तपाईँ हामीलाई 01 4952 966 फोन गर्न सक्नुहुन्छ। यति जेलसम्म सुनेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता विविध विधाका उत्कृष्ट गीत लिएर आउने बाचाका साथ आजको यो व्यवसायबाट प्राविधिक मित्र गोविन्द सहित म मधुलाई पनि विदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद रहोस्। शुभरात्रि।

0: Vakilal Esports, Bugda Bishal Bazar, Sibirjunga Pokhara, Shampurna Kisimka, Khelkudka Samagri, Wholesale Tatha Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Paincha, Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhan Hos, Vakilal Esports. Proprietor Mohan Kumar, Samparka 98162-62983, 98582-55855, Sports, Bugda Bishal Bazar.
1: ओहो भाउजू ग्यास त सारै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गरे भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
1: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौं त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98560-35394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा हेलो हजुर सन्चै कस्तो छ हजुरलाई
5: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
5: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
6: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
7: Kantipur Hotel Training Center.
6: Barshau dekhi desh bidesh ka 5 tari hotel ma karyarat safe ra manager dwara talim dine bidesh ma manyata prapta antarashtriya starko pathyakram.
8: Sathai hostel ko byawastha pani raheko cha.
7: Tare hotel haruma field visit ra field training garaine. CTVT dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
6: Kantipur Hotel Training Center. Sundarmarga Chukladunga UFO Rastri Complex ko beechma
9: phone number 0615 87915
10: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
11: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
10: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
12: कन्ट्याक्ट 0615530050 0615589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी ताले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम पुस्तकका पानाहरू
3: तिमी पनि ठुलो भयो तिम्रो पनि घर बार गरिदिनु पर्छ भनेर आमा कुरा गर्दै हुनुहुन्छ अब पना तिम्रो के विचार छ सानी छक्क परि हृदयमा अकस्मात ठुलो घण्टा बजे जस्तो लाग्यो अनि विस्तार त्यसका तृच्छ आवाजले कान बहिरा हुँदै गए जस्तो लाग्यो अनि सानीलाई लामो जिन्दगीको पथमा हिँड्दै गर्दा अकस्मात आज छिप्रे जस्तो लाग्यो
2: कार्यक्रम पुस्तकका पानाहरू
4: आज पनि सदरमुकाम तनावग्रस्त अस्तिको लाठीचार्जदेखि उसले भन्यो बिहान हवाई फायर भयो विद्यार्थीहरू कलेज शिक्षाबाट ढुङ्गा हानिरहेका छन् एउटा जाको कम्प्युटर किनेर इमेलमा पठाउने गर्दैन
2: हरेक हप्ताको शनिबार

नमस्कार। कार्यक्रम पुस्तकका पानाहरू सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम पुस्तकका पानाहरू आउने गर्दछ हरेक हप्ताको शनिबार ठिक 9:15 बजेदेखि 10 बजेसम्म। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं कृष्ण धारावासीको राधा। राधाको हामीले 11 श्रृंखलासम्म वाचन गरिसकेका छौं। 11 श्रृंखलासम्म वाचन गरिसक्दा कृष्ण मथुरामा पुगेर लामो समयको अन्तरालपछि रूक्मिणीसँग विवाह गरेको प्रसंग राधाले थाहा पाउँछिन्। राधा छागाबाट खसेर होस हराए जस्ती हुन्छिन्। उनकी आमा लगायत वस्त्रवासीहरूले धेरै चिन्ता राधाको बारेमा गर्छन् र राधा कि आमाले कर्तव्य बन्धनले आफ्नै छोरीलाई कसैको जिम्मा लगाइदिनु पाए हुन्थ्यो भन्ने प्रसंगसम्म हामीले वाचन गरिसकेका छौं। आज हामी राधाको 12 श्रृंखलामा छौं। पुस्तक वाचन कार्यक्रममा अब कृति वाचन शुरू हुन्छ। मैले भने तपाई आफ्नो तीर्थयात्रामा निस्कनुहोस् आमा, मेरो पीर नलिनु। मैले आफूलाई एक ब्रह्मचारी कन्याको रूपमा जीवन बिताउने अठोट गरेकी छु। हामी दुवै आमा छोरीले यो सांसारिक कर्म बन्धनबाट मानसिक रूपमा मुक्ति लिनै राम्रो हुन्छ। म तपाईँको इच्छालाई सहयोग गर्छु माता, तर मेरो कुराले आमाको चित्त बुझेन। उहाँले मलाई नारी जीवनको महत्वको व्याख्या गर्दै भन्नुभयो, नारीलाई प्रकृतिले आफू बाँच्दै फैलन ठूलो जिम्मेवारी दिएको छ। नारीको जीवन पाएर हामीले सृष्टिलाई एउटा पनि सन्तान दिएनौ भने हामीले पाएको जीवनको जिम्मेवारी पूरा हुँदैन छोरी। त्यसको ठूलो पाप लाग्छ हामीलाई। यो पापको सृष्टिको भविष्यमै हाम्रो वंश परम्पराको लोप भएर जान्छ। वृष भानुको हजारौं वर्ष पुरानो वंश परम्परा तिमीमै आएर समाप्त हुन पुग्छ छोरी। मनमा जति नै पीर भए पनि शरीरले गर्ने कामलाई हामीले बिर्सनु हुँदैन। तिमीले वैवाहिक जीवनमा प्रवेश गरी आफूबाट कसै न कसैको जय जन्म गराउनै पर्छ। मैले भने तपाईँका कुरा सत्य हुन् माता, तर मन बिनाको शरीर भनेको मृत अवस्था जस्तै हो, मन निन्द्रित अवस्थाको जस्तो हो। त्यस्तो शरीरलाई भोग गर्ने पुरूष पनि के खुशी हुन्छ र मैले कसैसँग विवाह गरेर यो शरीर जिम्मा लगाइदिँदैमा मेरो कर्तव्य पूरा हुँदैन आमा। यस शरीरप्रति पनि त मेरो जिम्मेवारी छ नि। मन र इच्छा बिना प्रस्तुत गरिएको शरीरले दिने सन्तानको पनि कालान्तरमा वंश वृक्षको निरन्तरता दिन सक्दैन। त्यसमा अनेक मनोविकृतिहरू जन्म सँगसँगै आएका हुन्छन्। गर्भदेखि नै त्यसले आमाको मनबाट जीवनलाई बुझ्न खोजिरहेको हुन्छ। त्यसैले यो झमेलामा लाग्न चाहन्न म शिथिल शरीरले कसैको ओछ्यान बन्न चाहन्न आमा। म कुनै पुरूषकी ऐच्छिक भोग्या मात्र बन्न चाहन्न। एउटी नारीको बन्ध्याकले संसार बाँझो हुँदैन। हरेकसँग सन्तान जन्माउन सक्ने प्रकृतिले प्राविधिक शक्ति दिएको छ, तर प्रत्येकले जन्माउनै पर्छ भन्ने अनिवार्यता छैन। चाहेमा सम्भाव्यताको विद्यमानता मात्र हो त्यो, उहाँले भन्नुभयो। तर छोरी, यत्रो लामो लम्पट जिन्दगी तिमी एक्लै कसरी बिताउँछौ? यो आजको भावुकता जीवनभरि कायम रहदैन, तर समय पनि पर्खी बसेको हुँदैन। आउने दिनहरू झन्झन समस्याग्रस्त हुँदै जान्छन्। तिमीले नचाहे पनि तिमी अरक्षितालाई कुनै पनि बलवान पुरूषले तिम्रा विरूद्ध हरण गर्न सक्छ। तिमी अनिच्छा कि भोग्या बन्न सक्छौ फेरि पनि। बाबा, यो संसारमा सबैभन्दा ज्यादा अत्याचार खेपिरहेकी भनेकी नारी नै हो। पुरूषले भोग्नकै निम्ति मात्र हो नारी शरीरकै ठानेका छन्। दाजु, बाबु, छोरा कोही पनि नारीका संरक्षक छैनन्, भोक्ता मात्र छन्। तिनीहरूका नजरमा प्रत्येक नारी भोग्य सामग्री मात्र हो। तर आमा, यो लाचारीका विपक्षमा पनि मतहरू राख्दै जानुपर्छ। हामीले चेतनालाई जागृत गराएर शरीरको संरक्षण गर्न सकिन्छ। पुरूषले एकपल्ट हरण गर्ला, बलात्कार गर्ला, भोग्ला शरीर, तर त्यसलाई लाचार भएर हामीले स्वीकार गरेनौ। त्यस पुरूषलाई सदा घृणा गरिरह्यौ भने त्यसले कति दिन गर्न सक्छ त्यस्तो अत्याचार? पशुको शरीर भोगे जस्तै मात्र बोध गर्यो त्यसले भने के त्यो हारेन? तर एकपल्ट उसले जितेपछि आत्म स्वीकार गरी उसको जीतलाई हामीले सक्रिय हारद्वारा स्वागत गर्नाले नै नारीले पाएको हो सबै दुःखहरू। पुरूषहरू सक्रिय मनको सहयोग सहित भोग्न चाहन्छन् नारीलाई। तिनले मन र भावनादेखि नै बोध जित्नुपर्छ होइन र? आमाले बस गर्न चाहनु भएन, तर मेरो अनौठो विचारले दुखी भने हुनुभयो। अब यो केटीले विवाह नगर्ने रहेछ भन्ने बुझेपछि उहाँ
साह्रै नै चिन्तित हुनुभयो। उमेर पुगेकी अविवाहित छोरीलाई एक्लै छाडेर व्यवहारलाई त्याग गरी तीर्थवास गर्नु उहाँका लागि सजिलो थिएन र मलाई विवाहका लागि तयार गराउन सक्ने सामर्थ्य पनि थिएन उहाँसँग। समय बित्दै गयो, आमा र मेरा बीचमा सामान्य औपचारिकता मात्र हुन्थे। उहाँको पीडालाई मैले राम्रै बुझेकी भए पनि त्यसलाई सहयोग गर्न सक्ने अवस्था थिएन। मेरो बालककालदेखि नै प्रिय पुरूषका रूपमा एकमात्र कृष्णलाई मैले रोजेकी हुँदा अरू कुनै पनि पुरूष मेरो कल्पनामा आउनै सक्दैनथे र पुरूष पनि अब कालो टाटो मात्र थिए। पुरूष अस्ताएको मेरो मनमा आमाको इच्छा पूरा गर्ने कुनै ठाउँ नै थिएन। गाउँका समस्यामा केन्द्रित हुन थाले। आफूलाई रोगी बिरामी असहाय र गरीबको समस्यामा भूल्न थाले। शोषण अत्याचार र अन्यायका विरूद्ध कड़ा प्रतिरोध गर्न थाले। त्यही साधु राधा एकाएक कस्ती चण्डी उत्रिएकी जस्ती भई भनेर घर घरबाट चर्चा हुन थाल्यो। तर म टेरिन। हरेक सखीहरूको पालै पालो विवाह हुँदै गयो। तिनीहरू एक एक जना गर्दै गाउँबाट हराउँदै गए र मेरो संगत कमजोर हुँदै गयो। समय क्रममा तिनीहरू आफ्ना दुलाहरूलाई राम्ररी सिंगारेर माइत लिएर आउन थाले। अलिक समयपछि गर्भवती हुँदै र सन्तान जन्माउँदै जान थाले। समयले आफ्नो यात्रालाई रोक्न कहाँ सक्थ्यो। साथीहरूका दुलाहलाई देख्दा भित्र मनमा कता कता अनौठो रहर छिलिक्क बलेर निभे झै लाग्थ्यो र फेरि बल्दैनथ्यो। बरू त्यस ठाउँमा डढेको कोइला जस्तो कृष्णको उपस्थित बोध भइरहन्थ्यो। द्वारिकाबाट बाक्ला पातला खबर आइरहन्थे। कृष्णलाई भेटेर आउने प्रत्येकले तिनले मलाई सम्झेका छन् भन्ने खबर ल्याउँथे। ती खबरले बारम्बार मलाई खाटो बसेको घाउ कोट्याइदिए झै लाग्थ्यो। आलो घाउ भन्दा खाटो बसेको ज्यादा दुख्दो रहेछ कोट्याउँदा। यसरी आउने समाचारले प्राय कृष्णका विवाहका चर्चा नै लिएर आउँथे। कृष्णले रूकमेरी हरणपछि आफ्नो जीवनको लक्ष्य नै अर्काका छोरीलाई हरण गरी पत्नी बनाउने लिए जस्तो गर्न थालेछन्। जोसँग युक्त हुन्छ त्यसकी छोरी पनि ल्याइहाल्ने गर्दै जाँदा उनले रूकमिनी पछि पनि अरू सातवटी युवतीहरू हरण गरी पत्नी बनाइसकेका थिए। कालिन्दी, सत्य भामा, सत्या, सती, नाग्नजिती, जाम्बवती, लक्ष्मणा गरी रूक्मिणी बाहेक अरू सातवटी पत्नी कृष्णले थपिसकेका थिए। यति सानो र कलिलो उमेरमा तिनले यति धेरै पत्नी किन भेला गरिरहेका। पत्नी भनेकी त जीवन साथी होइन र एउटै पत्नीबाट जीवनका सबै सुख दुःखको पो भोग गर्नुपर्छ। नन्द बाबा, चन्द्र भानु, मेरा पिताहरू पनि कति आदर्श पति थिए। किनकिन कृष्णका यी आइमैलाई भेला गर्ने अभियानले मलाई नराम्ररी रिस उठेर आयो। तिनलाई भेटेर तथा नाम गाली गर्न मन लाग्यो। यी कुरा सुनेपछि म आफैलाई कुनै पनि दिन कृष्ण कि प्रिया थिए भन्ने कुराले लाज लागेर आयो। त्यस्तो भडुवा कि प्रिया हुनु परेकोमा ग्ल्यानी जस्तो पलायो। एक एक गरी उनका बाल्यकालका क्रियाकलापहरू सम्झन थाले। तिनले हामीलाई लुगा लुकाएर पारेको अभर रास मण्डलको आयोजना गरी जंगलमा रातभरि नचाएको एकान्तमा मलाई तिनले दिएका वचन र भोग सबैलाई सम्झे। तिनी त सानैदेखि भोगवादी थिए। जीवनलाई भोग्नु मात्र लक्ष्य लिएका बुद्धिमान मान्छेका जस्ता कुरा गरेर प्रभावित पारेर एक क्षण भोग्दै छाड्दै गर्ने तिनको बानी वास्तवमा पूरा नै हो। मलाई रूक्मिणीको साह्रै माया लाग्यो। विचारा उनी त कृष्णकी प्रथम पत्नी थिइन्। तिनले मन पराए कृष्णलाई हरणका निम्ति आह्वान गरेकी थिइन्। तर तिनका आँखा आँखी एक एक गरी अरू पत्नीहरू ल्याइदिँदा कस्तो जीवन भोगिरहेकी होलिन्। के तिनी सुखी होलिन्। झट्ट मनमा डर उम्रियो। यदि रूक्मिणीको ठाउँमा मलाई स्थापना गरिएको भए आज मेरो के दशा हुन्थ्यो। यो सोचाइ आउन साथ ममा एकाएक ज्ञान पलाए जस्तो लाग्यो। कुनै कठोर बन्धनबाट मुक्त भए चाहिँ लाग्यो। आँखा आगी सधैँ कालो टाटो जस्तो देख्थे, अब उज्यालो बाटो देखे, उधारो आकाश देखे। साँच्चै नै म ठूलै समस्याबाट मुक्त भए चाहिँ भए। कृष्णका असीमित विवाहका समाचारले वस्त्रवासीहरू सबै दुखी थिए। कृष्ण त्यति गैर जिम्मेवार र गैर चारित्रिक होलान् भन्ने कसैले पनि कल्पना समेत गरेको थिएन। सबैभन्दा नमिठो त मलाई त्यति बेला लाग्यो जब वस्त्रभरि नै कृष्णको वर्तमान चरित्रलाई लिएर रासमण्डलको चर्चा दोहोऱ्याउँथे र सेलाइसकेको त्यसलाई सम्झी सम्झी हामी सबै युवतीको चरित्रमाथि प्रश्न उब्जाउँथे। कृष्णको आजको व्यवहारले विगतका उनका अज्ञानता र भूललाई पनि प्रमाणित गरिरहेका थिए। आफ्ना छोरीहरू पनि कृष्णको संगतमा दिग्भ्रमित भएको महसुस गर्न थालेका थिए वस्त्रवासी। त्यति मात्र होइन, कृष्णको वर्तमान चरित्रका कारण वस्त्रका सम्पूर्ण नवयौवना विवाह योग्य गोपिनीहरूकै विगत चरित्रमाथि प्रश्न उब्जन थालेको थियो। देश देशमा जहाँ जहाँ कृष्णको चर्चा हुन्थ्यो त्यहाँ वस्त्रका गोपिनीहरू सबै कृष्णका प्रेमिका थिए भन्ने व्यापकता थियो।
सशस्त्रका गोपिनीहरूको विवाहमा कृष्णको नामले ठूलो अवगाल चलाएको थियो। तिनीहरूको पवित्रतामाथि प्रश्न थियो र विवाहका लागि बाबु आमाले ठूलै कष्ट गर्नुपर्थ्यो। झण्डै झण्डै वस्त्रका गोपिनीहरूको एउटा पुस्ता नै अविवाहित भएर बित्यो। तिनीहरूले माइतकै आफ्नो बाजो जीवन व्यतीत गरे। कृष्णले रूक्मिणी बाहेक अरू सातवटी राजकुमारीलाई पनि विवाह गरी ल्याए भनेको सुन्दै अचम्मित भइरहेका मानिसहरू अर्को ताजा समाचारले त यस्तो अचम्मित भए कि तिनीहरू जहाँ सुने त्यही मूर्तिवत भए। समाचार थियो कृष्णले नरकासुरको वध गरे। नरकासुरका जेलमा 16,100 कन्याहरू बन्दी अवस्थामा भेटिए। ती सबै नवयौवनाहरू थिए। नरकासुरले छानिएका सुन्दरी युवतीहरूलाई आफूलाई पति स्वीकार गर्न बल प्रयोग गर्दै जेलमा राख्ने गरेको र तिनीहरूले उनलाई पति स्वीकार नगरेकाले बन्दी गरेका रहेछन्। नरकासुरको वध गरी मुक्त गरिएका ती सबै 16,100 युवतीसँग कृष्णले एकैसाथ विवाह गरे। यो भन्दा असुन्दर र नारीमाथिको अत्याचारी समाचार अर्को कुनै हुनै सक्दैनथ्यो। एउटा पुरूषले 16,108 जना युवतीसँग विवाह गर्न वा त्यत्रा युवतीहरूले एउटा पुरूषलाई पति मान्नु के यो सम्भव र सभ्य कुरा हो? कृष्णमा कति पातकीयता भरिएको रहेछ, कति यौन पिपासु रहेछन् तिनी। तिनको यौन सुखका निम्ति पत्नीको नाम पाएका ती सबै यौन दासी भएनन् र एक पुरूषले यति धेरै नारीको यौन चाहनाको तृप्ति पनि कसरी गर्न सक्छ? कि त यसले संकेत गर्छ कि पुरूषहरू यौन पछिको कुनै पनि प्राकृतिक बोझबाट मुक्त रहेकाले उनीहरू यौन स्वेच्छाचारी हुन्छन्। उनीहरूभित्र यौनका असीमित इच्छाहरू हुन्छन् र प्रत्येक नारीमाथि तिनको दृष्टिकोण यौन जन्य मात्र हुन्छ। कृष्णमा प्रकाशित यस यौन चरित्रले प्रत्येक पुरूषभित्र दबिएर रहेको कृष्णको प्रतिनिधित्व पक्कै पनि गरेको हुनुपर्छ भन्ने मैले बुझे। यो बुझाइ फेरि मलाई अर्को संकट हाल्यो। परिवारभित्रै पनि नारी र पुरूषको सम्बन्धमा दमित यौन भावना सक्रिय रहन सम्भव छैन। यसबाट त पारिवारिक शिष्टता र मर्यादामाथि पनि त प्रश्न उब्जिन सक्ने भएन र तर यो प्रश्न हामी नारीहरूभित्र उब्जिनुमा पुरूषहरूकै चरित्रको दोष छ। हामीले अब बाबु दाजु काका सबैमा दमित यौनग्रस्त भावना देख्नु अपराध हुँदैन। तिनीहरूबाट आफूलाई जोगाउन घरभित्रै पनि साँगुरिएर सतर्क भएर बस्ने बाध्यता त्यसैले रहेछ। हामीलाई घृणा उब्जिएर आयो। कृष्णप्रति लज्जित थिए वस्त्रवासी, तर कृष्णको शक्ति दिनदिन बढ़ेर गएको थियो। उनी हरेक युद्ध जितिरहेका थिए र तिनको सैन्य शक्ति बढ़िरहेको थियो। द्वारिकाको शासनमा हरेक कुरा व्यवस्थित र विकसित थियो, त्यसैले मानिसहरू चारैतिरबाट द्वारिकातिर तानिन थालेका थिए। वस्त्रका युवाहरू पनि कामको खोजीमा द्वारिकातिर राख्थे र केही कालपछि आफ्ना माता पितालाई पनि उतै झिकाउँथे। थाहा नपाई त्यो पाराले वस्त्र विस्तारै खाली हुँदै गयो। मानिसहरूले आफ्ना पशुपालन पेसालाई त्याग्दै हिँड्न थाले। जग्गाहरू बाँचिन थाले। जंगलहरू सुनसान हुन थाले। जंगली पशुको आक्रमण गाउँतिर सर्न थाल्यो। हेर्दा हेर्दै वस्त्र त खाली जस्तै हुन थाल्यो। मलाई पनि अब वस्त्रमा बसिरहन मन लागेन। जीवनलाई सहज र सजिलो बनाउन नयाँ ढंगले यसलाई बिताउनु पर्ने सोच आउन थाल्यो। विवाहबाट विमुख भएको मेरो मन अध्यात्मतिर आकर्षित हुन थालेको थियो। ईश्वर मुक्ति आदि भन्दा पनि मानवीय चेतना र सेवाको भावनातिर बढ़िरहेको थियो मेरो विश्वास। बिस्तारै म भित्र तर्क विवाद असहमति बुद्धि र विचारहरू शिथिल बन्दै जाँदै थिए। जे जहाँ जस्तो अवस्थामा छ त्यसलाई त्यस्तै अवस्थामा स्वीकार गर्नु र त्यसको पक्ष विपक्ष हित अहित उच्च निचका विचारहरू नै बिस्तारै हराउँदै जान थालेका थिए। वैदिक मतहरू आफूलाई उभ्याउने आधार मात्र हुन्, अर्कोका लागि तुरन्त ती मतहरू अस्वीकार्य हुन्छन्। जित्नु वा हार्नु दुवै स्थितिहरू वैदिक मनका तहहरू मात्र हुन्। कृष्णमाथि मैले मेरै विश्वासहरू भरेकी थिए। उनको म प्रति के विचार छ भन्नुभन्दा पनि मेरो उनीप्रतिको विचार र विश्वास आफैले डरो टेकाएकी थिए, त्यो मेरो पक्षको कुरा थियो। उनले म प्रति कतिको डरो विश्वास राखेका छन् त्यसको मलाई चासो थिएन पनि। त्यसैले मैले मनमनै निर्णय गरिसकेकी थिएँ, अब वस्त्रलाई त्याग गर्ने र वैष्णवी रूप धारण गरी तीर्थाटन गर्ने, मानव सेवा गर्ने र जीवनलाई स्वतन्त्र र मुक्त बनाउने। मलाई मेरो अभियानमा बाधक हुनुहुन्थ्यो आमा। उहाँलाई एक्लै छाडेर सदा सदाका लागि पनि म कसरी हिँडु? पित्रा अवस्था कि आमालाई चटक्क माया मारेर हिँड्न मेरो भावुकताले मलाई पनि दिन सक्दैनथ्यो। एक दिन मैले आमासँग भने, आमा तपाईँ आफ्नो वृद्धत्व कुनै तीर्थमा गएर बिताउने सोचमा रहेको बताउनुहुन्थ्यो। मलाई पनि अब यो वस्त्रमा बसिरहन मन भएन। उमेर र बल भरि संसार घुमेर मानव जीवनलाई हेर्ने र बुझ्ने इच्छा जाग्न थालेको छ, तपाईँ के भन्नुहुन्छ? मेरो कुरा सुनेर उहाँ गम्भीर हुनुभयो। त्यो दिनभरि नै उहाँ गम्भीर देखिनुभयो। अर्को दिन बिहानै उठेर गम्भीर मुद्रामै भन्नुभयो, छोरी मैले आज
रातभरि सोचे अब हाम्रो छुट्टिने समय आएछ। छोराछोरी र बाबुआमा सदा सदाका लागि सँगै हुन सक्दैनन् नै। बाबुआमाले छोराछोरीका पखेटाहरू बाँधेर राख्नु हुँदैन। तिमीलाई म मुक्त गर्छु छोरी, तिमी भ्रमणमा निस्क। यो बुढेसकालमा म एक्लै कतै जान्न। नन्द बाबा र यशोदा माता वस्त्रमा रहेसम्म म यो वस्त्रको त्याग गर्दिन। तिमीलाई म मेरो अभिभावक कत्तोबाट मुक्त गर्छु। आमाले मुक्ति दिएको तीन दिनपछि मैले वस्त्रलाई त्याग गरे। एकाएक चिसो हावाको झोक्का आयो। पूर्वबाट एक चित्तले सुनिरहेका श्रोताहरूलाई हावाको चिसोले झसङ्ग बनायो। माघको अन्तिम साताको शीतैलो रात चाँडै थियो। त्यसका नजिकैको मेची नदीबाट उठेर आएको हावा च्वास्त निमोट्ने चिसो थियो। मानिसहरूले एकैचोटि जाडोको अनुभव गरे। बलिरहेका पेट्रो म्याक्सहरू पनि हावासँग डराएझै भए। एउटा त निभि पनि गयो। पानी नै आउला जस्तो त थिएन, तर पूर्वतिर आकाश घुङ्रिए जस्तो भएको थियो। हिउँद भए पनि बंगालको खाडीबाट उठेको बादलले सबैभन्दा छिटो असर गरिहाल्छ झापामा। कथाले एकाग्र भएर साराको ध्यान भंग भएको थियो। पढ़िरहेका स्वामीजीले पनि आफ्नो वाचनलाई स्थगित गरे। बसेका मानिसहरू उठेर आङ तान्न थाले। कोही दिशा पिसाब गर्नका लागि होला अलिक पर अध्यारोतिर छेलिए। पत्रकार साथीहरू पनि उठेर चलमलाए। स्वामीजीले पनि आफ्ना खुट्टा तन्काउनु भयो, जीव मर्काउनु भयो। यही बेला केही स्वयंसेविकाहरू चिया बनाउन लागे। हावाको चिसोले पातला लुगा लगाएका कामदै थिए र तातोमा पनि भीड़तिर घुस्रिँदै थिए। यसरी तातो खोज्दै घुस्रिनेहरू महिलाहरू समाजतिर अतिक्रमण गर्न लागेझै देखिन्थे। नजानीतो पाराले जाडो र अध्यारोको उपयोग युवा युवती गर्न खोजिरहेका थिए। थाहा नपाएकै पाराले त्यसलाई ध्यान दिनेहरू पनि प्रशस्त थिए। मैले जस्तै निभेको पेट्रोम्याक्स फल्काउन जुटेका दुई भाइ त्यसलाई फल्काइसक्दा अर्को निभेकाले अर्कोमा भिजिसकेका थिए। जलिरहेको जालीलाई हावाले दह्रो गरी हान्यो भने प्वाल पारी फाल्दो रहेछ। प्वाल परेपछि प्रकाशको बदला ज्वाला निस्किन्छ र निभिहाल्छ झ्याप्पै। केही मानिसहरू ग्रुप ग्रुप भएर भजन गाउन लागे। अहिलेको भजन भने सबैले राधा कृष्ण सम्बन्धी नै गाउँदै थिए। केही मानिसहरू भने मनमनै कृष्णसँग रिसाउन थालेका रहेछन्। कृष्णले राधालाई दिएको धोकाले पिरोली लगाएका पनि थिए। युवतीहरू युवकलाई व्यङ्ग्य प्रहार पनि गर्दै थिए। वातावरण जे होस् चञ्चल र गतिशील थियो। झुण्ड झुण्डमा भजन गाउनेहरूले प्राय सबै मानिसलाई आकर्षित गरिरहेका थिए। कुनै न कुनै भजन समूहमा त उठेर नाच्नेहरू पनि थिए। केही वृद्ध महिलाहरू संगीत गाउन र नाच्न लागे। अँधेरो भएकाले उठेर टाढा जाने कुरै थिएन। तैपनि चिसो सिरौठोले निकै हिर्काउन थालेको थियो। कसै कसैको मत थियो अब आजलाई स्थगित गर्ने र भोलि सुन्ने, तर त्यसलाई त्यहाँ उपस्थित बहुसंख्यकले मानेनन्। त्यसो गर्नु हुँदैन, भोलि बाबा हिँडिहाले भने यो कसले पढेर सुनाउँछ, यो लिपि बुझ्ने त यहाँ कोही मान्छे नै छैन, हाम्रो यो सुनाई नै अधुरो हुन्छ। फेरि पुरातत्व विभागले यसरी यसलाई सधैँ खुल्ला राख्ने कुरा पनि आउँदैन। जति कष्ट भए पनि आजै रातभरिमा सक्नुपर्छ भन्ने मत थियो सबैको। स्वामीजी पनि उठेर अधारोतिर हराए। स्वामीजी हिँडेपछि मानिसहरू एक क्षण जर्ल्याम मल्याङ्ग भए। स्वामीजी साधारण मान्छे होइनन् भन्ने त सबैलाई लागिसकेको थियो, तर ती को हुन् भन्ने बारेमा भने अनेक अड्कलबाजी मतहरू थिए। लेखनाथ लोसे लोसे पाराले उठेर बाकसको नजिक पुग्यो। त्यसले अब कति जति बाँकी होला भन्ने अनुमान गरेर आयो। भन्यो, केटा आज उज्यालो हुन्छ जस्तो छ, भर्खर आधा भए जस्तो देख्छु। पढ़िसकेका प्लेटहरूको थाक लागेको थियो एक छेउ। अहिलेसम्म पढ़ेको कथाले श्रोतालाई साह्रै नै दह्रो गरी समातेको थियो। पुराण र महाभारतका कथाहरू सुन्दा सुन्दा बानी परेकाहरूलाई त यो कथा झन् चासोको भएको थियो, किनभने यसमा पढ़ी ल्याएको कथाले सिलसिला नै सबै भत्किएको थियो। राधाले आफ्नै हातले लेखेको यस कथाको सत्यता बढ़ी विश्वसनीय थियो। पुराणहरूमा साधारण उल्लेख गरिएकी तर कलिकालमा सबैभन्दा धेरै पूजिएकी राधाको यथार्थ कथा वास्तवमा जीवनभरि पुराणमै भनिरहने पण्डितहरू र सुनिरहने श्रोताहरूलाई थाहा थिएन। फाट्टफुट्ट चर्चामा आउने त्यसमा पनि गोलोकबाट कृष्णसँगै अवतार लिई आएकी भन्ने अपव्याख्या पढ़िएको थियो। पुराणहरूमा वस्त्रबाट कृष्ण पलायन भएपछि राधाको त कतै चर्चै छैन नि पुराणमा। अझ भागवतमा त राधा भन्ने शब्द छैन भन्छन् पण्डितहरू। त्यत्रो विशाल पुराण साहित्यमा सामान्य पात्रका रूपमा देखिएर कलिकालमा सबैभन्दा ज्यादा सम्मान पाएकी राधाका बारेमा वास्तवमा कसैलाई पनि त्यति विस्तृत ज्ञान थिएन। पुराणले त राधा उनकी आमा कलावती तथा गोपिनीहरू आफ्नो लीला समाप्त भएपछि गोलोक प्रस्थान गरे भनेको छ।
तर भेटिएको यो कथा त्यस्तो दिव्य र चमत्कारपूर्ण छैन। यस कथाले त राधा कृष्ण देवकी वासुदेव नन्द यशोदा कंस सबै साधारण मानिसकै रूपमा प्रस्तुत गरेको छ। राधाको यस कथाले कसैलाई पनि विशिष्टीकरण देखाएको छैन। श्रोताहरू आपसमा चर्चा गरिरहेका थिए, गम्भीर थिए। कृष्ण भक्तहरू पनि यो कथा सुनेपछि अल्मलिएका थिए। राधामाथि भएको अन्यायले सबैलाई सोच्न बाध्य बनाएको थियो। राधाले वस्त्रलाई परित्याग गरेको अन्तिम वाक्य सुनिरहेका नारीहरूका आँखा रसाएका थिए। तिनीहरू धेरैले भावुक भएका थिए। मैले उनीहरूका आँसुको अनुमान गरे। कति ती आँसुहरूमा आफ्ना कृष्णका धोकापूर्ण चरित्र पनि मिसिएका हुन सक्थे। स्वयं सेवकले कालो चिया बाँड्न थाले। बाबाजीलाई एक गिलास तातो दूध ल्याएर छेउमा राखिदियो। वातावरण केही हलुका भयो। गरौं गरी राधाद्वारा थिचिएको मन बिस्तारै हलुङ्गिँदै आयो। सिरेठो पनि कम हुँदै गयो। दूध पिइरहेका बाबाजी पुनः वाचनका लागि तयार भए। उनले भने, श्रोतागण, हामी फेरि भोलि एकपल्ट फर्केर वस्त्रतिर जान्छौ, जहाँबाट राधा तीर्थाटनका लागि विदाई लिएकी थिइन्। जसरी भए पनि यस कथालाई हामी आजै रातभरिमा सक्नेछौ। धैर्य साथ सुन्नु भएमा मलाई पाठ गर्न सजिलो हुनेछ। स्वामीजीको पाठ पुनः प्रारम्भ भयो। अध्याय पाँच। मैले आफू तीर्थाटनमा निस्कने घोषणा गर्न साथ आगो जस्तै फैलियो यो समाचार। वस्त्रभरि मलाई भेट्न आउनेहरूको भीड़ लाग्न थाल्यो। कोही मलाई यस्तो कलिलो उमेरमा किन तीर्थाटनमा जानु, बरू अहिले विवाह गर्नु, खर्चम गर्नु र पछि बुढो भएपछि घुम्नु भन्ने कोही भन्थे। भन्नु जस्तो सजिलो हुँदैन तीर्थाटन, बडो कठिन यात्रा हो। बाटाघाटा अप्ठ्यारा हुन्छन्। वन जंगलमा हिस्रक पशुहरूको भय हुन्छ। चोर डाकाहरूले त्यस्तो बिगबिगी छन्। तिमी जस्ती युवती त पाइलै पछि खतरा छ। तीर्थ भनेकै दुर्गम र अनकन्टारमा हुन्छ। यत्रो लामो यात्रामा एक्लै किन निस्किन्छौ नानी? सबैले भनेका कुराहरू ध्यानपूर्वक सुने। अनुभवी अभिव्यक्तिहरू थिए ती। मेरो मन बेला बेलामा दोधार पनि पर्थ्यो। कोही आएर आमाप्रति आफ्नो कर्तव्य बोध गराउँथे, कोही छोरीको जीवनको महत्व बुझाउँथे। एक्लै एकान्तमा म गम्भीर संयमका साथ परिवहन परिरहन थाले। नन्द बाबाले पनि बडो गम्भीर मुद्रामा भन्नुभयो, तिमीले एक्लै किन यसरी हिँड्ने विचार गर्यौ बाबु? केही वर्ष पर्ख, हामी पनि जानेछौ, साथै जाउँला। मैले भने, बाबा, म पुण्य कमाउन केही कालका लागि भ्रमण गरी फर्किन वा रमाइलोका लागि यो यात्रामा निस्कन लागेकी होइन। मैले त आफूलाई एउटी वैष्णवी को रूपमा धारण गरी जीवनै परिवर्तन गर्ने निर्णय गरेकी छु। अब अरू हुने मेरो यात्रा एउटा यायावरको हुनेछ। म संसार भ्रमण गरी ठाउँ ठाउँमा आफ्नो अनुभवहरू बताउँदै र अरूबाट ज्ञान लिँदै जीवनलाई बिताउने सोचमा छु बाबा। यो कुरा तिमीले कलावतीलाई भनेकी छेउ त आमालाई थाहा छ मेरो निर्णय। उहाँले मलाई विदा दिइसक्नु भएको छ। नन्द बाबा केही बोल्नु भएन, चुपचाप उठेर जानुभयो। हिँड्नुभन्दा अघिल्लो दिन साँझमा एउटा सानो तिनो भारी नै जस्तो बोकेर एकाएक आइपुगी विशाखा। अनौठो थियो त्यसको अनुहार, सदाभन्दा रूपै परिवर्तन थियो। झट्ट त्यो सासमा त्यसलाई आफ्नो अघि देखेर म अल्लमल्ल परे। केही सोध्नै परेन मैले। देवता उत्रिएको धामीले चाहिँ फरर भन्न थाली, म त आए राधा, तँसँगै जाने भनेर आए। त कहाँ जान्छेस मसँग? त जहाँ जान्छेस त्यही जान्छु नि। छक्क परे म। सर सल्लाह छैन, केही छैन। उही त्यत्तिकै हाम फालेर आएकी थिए। अनौठो ढंगले मैले त्यसलाई कति बेरसम्म हेरिरहे। त्यसले भने, के ठानेकी छेस तैले? त मात्र यत्रा यत्रा निर्णय गर्न सक्सेस चाहिँ हिँड्छेस? तैले चाहिँ के चिताएको पनि हुनै पर्ने? म पनि त यो गाउँमा तेरै जस्तो पीर खेपेर बसेकी छैन। के म तेरी साथी थिइन? तैले यत्रो निर्णय गर्ने कुरामा भन्ने मसँग कुनै राय लिनु आवश्यक ठानिन छैन। बात बातमा मैले तेरो साथ दिएर आए, आज त एक्लै हिँड्ने भइस। तेरो यो कृष्णको जस्तो स्वार्थीपनालाई म कहाँ सफल हुन दिन्छु? यी म त आए सबै मालताल बोकेर। केही बोल्न सकिन म। त्यसको त्यो अभिव्यक्तिमा भावुकता, उत्तेजना र आत्मीयता सबै एकै ठाउँमा मिसिएको थियो। मैले उसका बारेमा धेरै पहिलेदेखि सम्झेर ल्याए। वास्तवमा त्यो मेरा निम्ति हरेक छिन्की निर्णयकी साथी थिए, तर त्यस निर्णयमा मैले उसको साथ लिएकी थिइन। मैले भने, विशाखा, यसरी भावुक भएर हुँदैन। हेर, मैले त यो निर्णय पुग्नु अघि महिनौ सोचे, आमासँग सल्लाह गरे, तर तँ त अनायासै भावुक भएकी छेस। भावनामा बगेर यत्रो यात्रामा निस्कनु हुँदैन। मैले त जीवन नै यस्तै यात्राका लागि सुम्पेकी छु। म त फेरि फर्किएर यहाँ आउँछु, आउँदिन, कुनै टुङ्गो छैन। त मसँग कहाँसम्म जान्छेस भन् त?
मैले पनि निर्णय गरिसके। मैले आमाका सबैलाई यो कुरा भनेर हिँडे कि उनीहरू सबैले तलाई विदा दिने भए त कसरी दिन्छन् विदाई। उनीहरू त मलाई एउटा बुढो मान्छेसँग विवाह गराइदिएर मुक्ति दिन खोजिरहेका छन्। काकीको अलिक टाढाको नाता पनि एउटा स्वास्नी पिराहा बुढोसँग मेरो विवाहको कुरा चलिरहेको छ। मैले कति नै असहमति जनाउँदा पनि उनीहरू मेरो कुरा सुन्न चाहनुहुन्न। उहाँहरूले मर्ने बेला हुन लाग्यो रे, उहाँहरू मर्नु अघि नै मैले त्यही नै बुढोसँग मर्नु अरे, त्यस्तासँग बिहे गरेर जीवनभरि रुनु भन्दा त बरु तँसँगै साधुनी भएर जीवन बिताउनु राम्रो देखे मैले त। यी म त आए राता विशाखा, हेर यस्तो आवेशको निर्णय भनेको छेडी हुन्छ, विषयको प्रभाव परि मात्र यस्ता निर्णयहरू सक्रिय हुन्छन्। अलिक पछि त आफैलाई पश्चाताप पनि लाग्न सक्छ आफै सोच है सोचहरूमाथि। त त्यो मान्छेसँग विवाह नगर्न स्वतन्त्र छेस, त त्यस मान्छेलाई भेटेर स्पष्ट भनिदिए म तिमीसँग विवाह गर्न सक्दिन, तर त्यसका कारणले घर त्यागेर नहिँड। हाम्रो परम्परामा ठूल्ठूला राजा महाराजका छोरीहरूले त मन परेको युवकलाई स्वयम्वरमा रोजेर वरमाला पहिराउन पाउँछन्, त उनीहरूले कसरी जबरजस्ती कुनै बुढासँग भिडाउलान्। होइन राजा, मेरो घरको कुरा अर्कै छ, त्यो म तलाई पछि भनुला। तैले भन्दैमा म तलाई आफूसँग लान सक्दिन साथी, त आमा बाबुको स्वीकृति बेगर मसँग जान सक्दिन। त्यसो भए मैले अब यमुना माताकै शरण लिनु पर्ला त राधा, के मैले यो एउटा जिन्दगीलाई त्यतिकै फ्याँक्ने? किन त्यस्तो निराशाको कुरा गरे कि त मन परेकै युवकसँग विवाह गरेर खर्चम गर्न साथी? तलाई थाहै छैन राम्ररी, अझै पनि पश्चिममा राम्रा युवकहरू कन्यार्थ हुनै आउन छाडे। कृष्णका असीमित विवाहका घटनाले पश्चिममा हामी सबैजना अचल भयौं राता। कृष्णले हामीलाई बर्बाद गरे, हामीलाई त यस्तै बुढा स्वास्नी मरेका चरित्रहीन रोगी पुरूषहरू मात्र फेला पर्ने भए। साह्रै नमिठो लाग्यो, विशाखाको दशा देखेर आँखा भरिएर आयो, छोरीको यो शरीरदेखि नै विरक्त लाग्यो। यसो हेर्छु आफैलाई, कति राम्रा छन् हातगोडा, सर्लक्क सर्लक्क परेका औंलाहरू, पोटिला लामा पाखुरा, मिलेको छ सबै जिउडाल, अप्ठ्यारै भए पनि रहर लाग्दा र आकर्षक सबै शरीर लाग्छ। शरीरका प्रत्येक अंगहरू आफैलाई खुशी लाग्ने गरी विकसित छन्। हेर्छु विशाखा, त्यस्तै पाकेको मिठो फल जस्तै छ। हामीलाई आफ्नै शरीर आफ्ना लागि शत्रु देखे जस्तै पनि आँखा गाडिहाल्ने। यो शरीरभित्रको मन भाव विचार चेतना सोच कुनै कुराको महत्व छैन। पुरूषका लागि हाम्रो शरीर एउटा विशिष्ट उपभोग्य वस्तु मात्र हो। तर ऊ जोसिएर आई भन्दैमा मैले साथ लिएर हिँड्नु सम्भव थिएन। धेरै सम्झाए मैले उसलाई, आमाले पनि सम्झाउनु भयो, तर उसले म प्रतिको भक्ति भावना दर्शाउँदै नगइ नसक्ने जिद्दी त्यागिन। सबैभन्दा अप्ठ्यारो कुरा गर्दै उसले भने, ठिकै छ राधाले मलाई साथै लान्न भने पनि म अब वस्त्रमा बस्दिन, मैले निर्णय गरिसके। यसो भन्दा त्यसको अनुहार अपरिचितको जस्तो भयो। मैले अनुमान गरे ऊ के भन्न चाहन्थे। अँधेरो भइसकेपछि स्वास्वा र फुवाफा गर्दै विशाखाका आमा बाबा आइपुगे। विशाखालाई मसँग देखेर खुशी भए। आमा भावुक भएर आँसु छार्दै बोलिन्, धन्य भगवान, यो यहाँ रहेछ। हामीले कति खोज्यौं, कसैले भने यमुनातिर लागि, कसैले भने जंगलतिर लागि, कोही भन्थे एउटा दरो भारी बोकेर हिँडे कि, कति शंखै शंखमा पारिदिए हामीलाई। हामी त मर्नु न बाँच्नु भएका थियौं, तैले किन यसरी हामीलाई दुःख दिए कि नानी? हुर्किएका छोरीले यसरी आमा बाबुलाई दुःख दिनुहुन्छ? त यहाँ पनि थिइनस् भने कहाँ खोज्थ्यौं हामी? ऊ केही पनि बोलिन, भित्तातिर फर्केर रोइरहे। बाबु बोले, राधा नानी, यसलाई हामीले केही गरी सम्झाउन सकेनौ। अस्तिदेखि नै यसले भात पानी सबै छाडेकी छ, एउटा राम्रै घरानिया वर प्राप्त भएको छ, अघिल्ली पत्नी स्वर्गवास भएपछि एक्लै भएको मिल्दो वर छ, के खाउँ के लाउँको समस्या छैन, 3000 गाईको मालिक छ, नोकर चाकर राखेर खाना पाउँछे, त्यही उमेरमा अलिक फरक पर्छ, यसले पनि के हुन्छ र, एक दुईवटा छोरा छोरी भइहाल्छन्, त्यति भए जीवन कटिहाल्छ नि, सम्झाइदिनु पर्यो नानी तिमीले। मैले के सम्झाउनु र काका, ऊ आफै वैश्यक भएकी छ, मेरै उमेरकी मान्छेलाई मैले के सम्झाउनु, जीवन बिताउने उसको हो, हामीले सम्झाएर के हुन्छ, फेरि जीवन भनेको कटाउने विषय मात्र हो र काका, जीवन त भोग्ने कुरा होइन र, भोग भन्ने वस्तु आफ्नो इच्छा र रुचिको पो हुनुपर्छ, जबरजस्ती लादिएको वस्तुको भोग कसरी हुन्छ, उसको इच्छा छैन भने

कसैलाई साथ लिएन भने भोलि त्यसले त्यो एक्लो यात्रा कसरी तय गर्ले? केही बोलेनन् दुवैजना। मैले थपे, तपाईहरूलाई विश्वास लाग्छ र मैले भनेको मान्नुहुन्छ भने विशाखालाई पठाइदिनुहोस् मसँग। ऊ यात्रामा मेरी साथी पनि हुन्छे, त्यस देशावर पनि देख्छे, संसारको ज्ञान पनि हुन्छ। केही कालपछि हामी फर्केर आउनेछौ अनि नयाँ ढंगबाट सोचौंला। अहिलेको यो परिस्थिति पनि टर्छ। विशाखा उठेर बाहिर गई मैले काकीतिर हेरेर भने, काकी तपाई त आइमाई हो नि, तपाईले आइमाईको मनलाई बुझ्नु पर्दैन। यस्ती राम्री छोरी त्यस्ता वृद्ध अर्धलाई किन दिनु? उमेरको यत्रो ठूलो फरक, जीवन के सुखी बन्ला त? लोग्ने मानिसको सम्बन्ध, खाना लाउन पुग्नु र जसै तसै एक दुई बच्चा जन्माउनुसँग मात्र हुन्छ र यो कुरा कम्तीमा तपाईले बुझ्नुपर्ने। विशाखा साह्रै रिसाएकी छ, उसले कुनै पनि अनर्थ गर्न सक्छ। तपाईहरूलाई छोरीको माया छ भने बरू केही काल मसँग पठाइदिनुहोस्। बाटाभरि सम्झाएर त्यसलाई म घर फर्काइदिन्छु, तर विवाह उसको राजी खुशी बेगर कसैसँग नगरिदिनुहोला। मेरो कुरामा गम्भीरतापूर्वक सुनिसकेपछि काकाले भने, ठिकै छ विशाखा, राधा नानीका जिम्मामा भई बहिनी हो, के कस्तो गर्नुपर्छ, यात्रामा उसलाई कसरी हिँडाउनु पर्छ लानु। तर मेरो अनुरोध छ, यसलाई साधुनी हुन होइन गृहस्थी हुन प्रेरित गरिदिनुहोला। छोरीलाई साधुनी भएर जीवन बिताउन ज्यादै गाह्रो छ। आमाले पनि उहाँलाई सम्झाइदिनुभयो, भन्नुभयो किन पीर मान्नुहुन्छ, हुर्केपछि छोरा न छोरी बराबर हुन्, छोरीलाई पनि छोरालाई जस्तै विश्वास गर्न सिक्नुपर्छ हामीले। उनीहरूमा पनि छोरामा जत्तिकै आत्मबल हुन्छ त्यसलाई विकसित पो गरिदिनुपर्छ हामीले। सदा उनीहरूलाई कमजोर र हीन ग्रन्थीले भर्दै जानु हुँदैन। हामीले त राधालाई सानैदेखि स्वतन्त्र छोडिदियौं, उमाथि हामीले कहिल्यै शंका गरेनौ, विश्वास गर्यौं, कृष्णसँग जोडेर संसारभरि आज राधाको चर्चा छ। तर यसलाई बदनाम भएको मान्दिन म, राधासँग जोडेर पनि त कृष्णको नाम संसारभरि चर्चामा छ नि, त्यसले कृष्णको चाहिँ बदनाम नहुने? हेर्नु, हामीले छोरीहरूलाई केवल सन्तान जन्माउने यन्त्र जस्तो मात्र मान्ने गरेका छौं। पुरूषबाट भोगिनी र त्यसको परिणामले गर्भवती भई सन्तान जन्माउने एउटा गतिहीन यन्त्र जस्तोबाट छोरीहरूलाई मुक्त गरी सो निर्णय गर्ने हक दिनुपर्छ। आफ्नो सुरक्षा गर्न र आफ्नो निर्णयमा जीवन चलाउन यिनीहरूलाई छाडिदिनुपर्छ। मैले पनि त एउटा मात्र एकमात्र मेरो बाँच्ने सहारा भनेकी यस छोरीलाई उसको सो निर्णयमा छोडिदिएकी छु। उसले आफ्नो जीवनलाई जसरी लान सान्छे लैजाओस्, हाम्रा दबावहरूबाट ऊ भित्र किन कुण्ठा भरिदिनु? ऊ तीर्थाटनमा निस्कन लागेकी छ, कति वर्षमा फिर्ने हो? फेरि उसँग मेरो भेट हुने हो होइन, तर मैले आफ्नो एकल माया र स्वार्थका लागि उसको यति लामो जीवन यात्रालाई बन्दी बनाउनु हुँदैन। आमाका कुरा सुनेर तिनीहरू धेरै बेर मौन रहे। अन्त्यमा छोरीलाई मेरो जिम्मा लगाएर रुदै रुदै निस्के। चाहने बेलामा छोरीलाई अँगालो हालेर आमा धेरै बेर रोहिन्, एक शब्द बोलिनन्। विशाखाले पनि आफूलाई आमाकै शरीरमा विलय गराउँला झैं अगालो हालिरही। धेरै बेर काका अलिक परतिर कुनातिर फर्केर घरिघरि आँसु पुछिरहेका थिए। भोलिपल्ट सारा गाउँ हाम्रो आँगनमा भेला भएको थियो। मैले र विशाखाले पिताम्बर वस्त्र धारण गरेका थियौं। हामीलाई त्यो रूपमा देखेर नरुने कोही थिएन। मनमा नराम्रो लागेर आयो, कति नै गर्दा पनि नथामिदो रहेछ आँसु। मेरो कृत्रिम संयमताको त्यहाँ कुनै तागत थिएन। सबैले हामीलाई विदाईको टिको र माला लगाइदिए, आशीर्वाद दिँदै भन्थे, हामीले नसकेको काम गर्न जान लागेका छौ, हाम्रा अन्जान पापहरूलाई पनि तीर्थमा पखालिदिनु। सारा वज्रवासीका तर्फबाट वज्रको धरतीमा हुन गएका नराम्रा र अपशकुनहरूलाई तीर्थमा चढ़ाइदिनु। यस धरतीको कल्याणको कामना गर्नु। यहाँका गाईहरू अन्नपातको भलो होस्, समयमा पानी परोस्, शत्रुका आँखा नलागुन्। हामीले पनि वज्रवासीका तर्फबाट गंगामा, पुष्करमा, नैमी सारण्यमा, शिरदाश्रममा हाम्रो आराधना पुर्याइदिनु। यस ठाउँलाई नभुल्नु, जहाँ पुगे पनि आफूले सर्वप्रथम स्पर्श गरेको यस धरतीलाई सदा स्मरण गर्नु। ठूलो पुण्य कमाएर फर्किनु, लोकमा नाम राख्नु, हजारौं वर्षसम्म पनि लोकमा तिमीहरूको कीर्ति फैलियोस्, छोरीहरूको पनि यो साहसिक यात्राको कथा कालान्तरसम्म पनि दोहोरिरहोस्। शुभकामना दिने, आशीर्वाद दिने, अर्ती दिने सबैका कुरालाई शिरोधार गर्दै यात्राको शुभ मुहूर्तमा हामीले पाइला उचाल्यौं। हाम्रा पछि पछि सारा वज्रको ताँती छुटेको थियो। नन्द बाबा, यशोदा, रोहिणी तथा मेरी माता हाम्रा पछि थिए। विशाखाकी आमाले उसको हात छाडेकै थिइनन्। यमुना तटसम्म उनीहरू सबै हामीलाई पुर्याउन आए। त्यो अन्तिम विदाईको घड़ी ज्यादै पीड़ादायी थियो। त्यहाँसम्म त एउटा भावुकता, जोश र उत्सव जस्तै भएर आइरहेको थियो। तर अब त्यो साँच्चै नै हामी परदेशी हुन लागेका थियौं। अन्धकार भविष्यतिरको यात्राको प्रारम्भ गर्नु थियो। यमुना पारी पुगेर हेर्यौं, वज्रपट्टिको किनारमा सयौं मानिसहरू हामीलाई हात हल्लाइरहेर विदाई गरिरहेका थिए। ती भीड़मा सबैको आकार, अनुहार, उचाई सब एकै भएको थियो। तिनीहरू सबै एकै ठाउँमा मिसिएका थिए। अब त्यहाँ आमा, नन्द बाबा, यशोदा कोही पनि छुट्टिएका थिए।

0: किनन सारा मानिसहरू एउटा समूह र भीड़मा एकाकार भएका थिए। यमुनालाई पछाडि छाड्दै जति जति अगाडि बढ़िरहेका थियौं मनमा वियोगले छनछनग्रस्त थियो। जन्मेदेखि यत्रो उमेरसम्म वत्स भन्दा टाढा गएकै कहाँ थियो र एकपल्ट कंसलाई भेट्न मथुरा जानु बाहेक मैले वत्स बाहिरको संसार देखेकै थिइन। विचारा विशाखाले त पहिलोपल्ट यमुना तरेकी थिए। घरिघरि ऊ पछि फर्किएर हेर्थे, आँखा पुछिरहन्थे। त्यसलाई आफ्नो गाउँ र आफन्तको माया साह्रै लागेको थियो। मुखले केही नभने पनि उसको मनस्थिति बुझ्न मलाई कुनै गाह्रो थिएन। लामो यात्रामा निस्केका हामीले डरै भारी बोकेका थियौं। आइमाईको यात्रो झन्झटिलो लगाउने लुगा भन्यो के भन्यो त्यो पनि गर्दा गर्दै निकै गरूङ्गो भइहालेको थियो। निकै टाढा पुगुन्जेलसम्म हामी दुवैजना मन थियौं। दुवै आफ्ना मनभित्र युद्धग्रस्त थियौं। सायद पछि फर्किएर हेरे पसिनै पसिना भएकी थिए ऊ। अनुहार रातो भएको थियो गर्मीले। जंगलको बाटो हुन त मानिसहरू गाडाहरू गोठालाहरू र वस्तुभाव प्रशस्त थिए तर झाडीहरू पनि डरलाग्दा नै बाघ भालुको पनि उत्तिकै डर थियो। लगातार हिँडिरह्यौं घण्टौंसम्म हामी मौन भयौं। मैले नै सहज हुने प्रयत्न गर्दै बोले, विशाखा तलाई बिथ्यामा हिँडाइएछ जस्तो लागेको भयो। फर्की साथी, यो यात्रा तलाई कठिन हुन सक्छ। मैले त मनैदेखि प्रतिज्ञा गरी थालेको यात्रा हो, तैले जोशमा शुरू गरेकी होस्। उसले एकछिनसम्म मलाई हेरिरहेर भने, के ममा तमा जति पनि धैर्य र प्रतिबद्धता छैन जस्तो लाग्छ राधा? म पनि त जत्तिकै आफूले आएकी छु। साँच्चै भनेको मलाई पनि यो सांसारिकतासँग मोह भंग भएको छ। कुनै लोग्ने मान्छेप्रति एकोरिनु, त्यसकी स्वास्नी हुनु, त्यसले गरेको जे पनि खेप्नु, त्यसकै दासी झैं सदा सेवारत रहनु, त्यसैको नामसँग मात्र आफ्नो परिचय बन्नु, आफ्नो इच्छाको कुनै अर्थ नहुनु, छोराछोरी पाउनु, हुर्काउनु, बुढ़ी हुनु र मर्नु मात्रको यो नारी जीवनमा मलाई पनि प्रवेश गर्न मन लागेन। हामी दुईटीले विवाह नगर्दा संसार खाली हुने भए पनि त होइन। साँच्चै भनेको राधा, जब कृष्णले घिन लाग्ने गरी आइमाईहरू भेला गरेको समाचार सुने मलाई पुरूषहरूप्रति नै असीमित घृणा पलाएर आयो। एउटा पुरूषले पनि कति त्यस्तरी पत्नीहरू भेला गर्ने हो? अनि संसारमा अरू पुरूष चाहिँ नभए चाहिँ ती आइमाई चाहिँ किन मरेका नि? त्यस्तरी अस्वीकार गर्नु पर्दैन तिनले हरण गर्दैमा? अस्वीकार गर्नु पर्थ्यो तिनीहरूले कृष्णलाई, अनेकौं पत्नीयुक्त पुरूषलाई फेरि किन पति स्वीकार्नु? पति भनेको पनि त पत्नी व्रता हुनु पर्दैन र किन त यौन स्वच्छन्दताको परम्परा चलेको हुनु पर्यो? त मलाई जसरी हेर्छेस हेर, तर म कमजोर छैन, त पुगेको ठाउँमा पुग्छु, पातामा अबर पर्दिन, विश्वास गर। विशाखाका कुरा साह्रै डरा थिए। वास्तवमा त्यसलाई कृष्णको विवाहको समाचारले गहिरो मानसिक आघात परेको रहेछ। त्यसलाई विवाह भन्ने शब्दै घृणात्मक लाग्न थालेछ। मैले भने, तलाई जाँचे कि मात्र मैले होच्याए कि नसम्झे विशाखा, वास्तवमा यत्रो अनकन्टार यात्रामा मलाई पनि त एउटा साथीको खाँचो थियो। मैले कसैलाई भन्न सकेकी थिइन, त आफै आइस मनमनमा त म कति खुसी छु होला भन् त झन्। हामी त्यसपछि त्यस्तै अनेक दुःख सुखका कुरा गर्दै हिँडिरह्यौं। अपरान्नतिर एउटा तलाउमा हातखुट्टा धोएर छेउमा बसेर चिउरा र कुराउने खाजा खायौं। विशाखा अब अलिक उज्याले भएकी थिए। उसले बिस्तारै घरलाई बिर्सिएर यात्रालाई स्वीकार गरिसकेकी थिए। पहिलो रात हामी मथुराको एउटा गाउँमा बास बस्यौं। मलाई मेरो यात्राको प्रारम्भ मथुराबाटै गर्न मन लागेको थियो। मथुरासँग गहिरो आकर्षण थियो। मैले जीवनमा पहिलो पटक वस्त्र बाहिर गरेको यात्रा नै मथुरा थियो, अर्थात मैले देखेको टाढा भन्नु नै मथुरा थियो। बाटोमा हामीले केही मान्छेहरूलाई सोध्यौं, कृष्ण र कंसका सेनाका बीच युद्ध हुँदा मारिएका सुशीलाको घटनास्थल कहाँ हो? निकै सोधखोज गर्दै जाँदा एउटा जंगलको छेउमा भेटियो त्यो घर, तर अब त्यो घर निर्जल थियो। यसै पनि त्यत्रा मान्छे मारिएपछि त्यस घरलाई गाउँले नै अपशकुन ठानेका रहेछन्। त्यसमा पनि घर धनीहरू समेत मारिएका हुँदा त्यसका हकवाला नै नभएको एउटा बाँचेको 12 वर्षको बालक कृष्णकै संरक्षकमा द्वारिका पुगेको रहेछ। खाम पानीले मकाउँदै गएको थियो त्यो घर। त्यसलाई त मुक्ति योद्धाको तीर्थस्थल बनाउनु पर्ने, सुशीलालाई सम्झन त त्यही पो आइरहनु पर्ने, बनाउनु पर्ने, तर खोलो तर्यो, लौरो बिर्सिएको अवस्था मैले देखे। कृष्णले आफ्नो स्वार्थ पूरा भएपछि फर्किन जानेकै छैनन्। अघि जान मात्र सिकेका तिनले आफ्नो विगतलाई कहिल्यै फर्किएर हेरेनन्। वस्त्रलाई त नसम्झेकोले त्यो सुशीला बद्ध स्थललाई कसरी सम्झनु? हामी धेरै बेर रोयौं, त्यहाँ सुशीलालाई सम्झिएर एक एक अञ्जुली फूल चढ़ायौं। त्यस घरको झारैझार उम्रिएको आँगनमा यही कतै त सुशीला झैं लागिरह्यो मनमा। हाम्रो पहिलो तीर्थस्थल थियो त्यो, जहाँ कि देवी थिइन् हाम्रो प्रिय सखी सुशीला। मेरो जीवनमा त उसको कति गहिरो भूमिका छ कति, तर युद्धमा जिती उसले कृष्णलाई कहिल्यै उचाल्न नसक्ने भारी बोकाई उसले। हवस्त कार्यक्रम पुस्तकका पानाहरूको आजको श्रृंखला सकिएको छ। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं कृष्ण धारावासीको राधा। राधाको आज हामीले 12 श्रृंखला वाचन गर्यौं। अर्को हप्ता फेरि राधाकै बाँकी श्रृंखला लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्रि।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 10 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।
3: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिनीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
4: अब हरेक हप्ताको आइतबार, सोमबार, मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनु नै वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्। तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
2: जीवात्मा अच्छ वेद भन्छ ज्ञाज्ञौ द्वावजा अज

तत्वदर्शिभिः गीता 2:16 आत्मा सुख जल्ले खोजी रहा था। जसको सुख हमरो खोजाई हो फेरी ध्यान दिनुस हमरो बुझाई गलत था। शरीर को सुख में हमी लिप्त रहे खोजनु छा आत्मा को सुख जुन आत्मा शाश्वत छ नित्य छ। इन डिस्ट्रक्टिबिलिटी ऑफ मैटर कंजर्वेशन ऑफ एनर्जी वैज्ञानिक सिद्धांत पनि छ। कुनै पनि तत्व एक पटक छ भने त्यो कहिले नाश हुँदैन। एक साधारण जड़ चीज त नाश हुँदैन भने यो आत्मा शाश्वत छ। त्यसैले हामीलाई शाश्वत सुखकै खोजी छ। ठीक त सब सुख चाहन्छन्, त्यसमा पनि जीवात्मालाई सुखको आवश्यकता छ किनकि ऊ खोजी गर्दैछ। यो सिद्ध गरे हिजो मैले। अब त्यो शाश्वत सुख कहाँ छ, कसरी प्राप्त हुन्छ र त्यो प्राप्त गर्ने साधन के छ, यसमा विचार गर्नु छ हामीलाई। त हेर्नुहोस्, त्यो शाश्वत सुख प्राप्ति हेतु साधन हामीसँग के छ, पहिला हामी त्यसमा विचार गर्नेछौ। यो जुन जीवात्मा छ, जीवात्मा अनन्त छ, ध्यान दिनुहोस्, अनन्त न अन्त, जसको कुनै अन्त छैन, असंख्य छ, कुनै यसको संख्याको गणना छैन। केवल मनुष्य मात्र जीवात्मा होइनन्, ध्यान दिनुहोस्, आज यो मृत्यु लोकमा केवल 7 अरब मनुष्य छन्, ती मात्र होइनन्, जति पशु पक्षी इत्यादि देखिन्छ ती सब पनि जीवात्मा हुन्। अझ यति जीवात्मा छन् कि कतिपय हामी यन्त्रद्वारा देख्न सक्छौ तमाम जीवाणुहरू, कति त त्यसको पनि पकडमा आउँदैन। त्यसकारण अनन्त जीवात्मा छन्।

नासी। शास्त्रमा उल्लेख गरिएको छ कि अनन्त जीवात्माहरू लक्ष्य 84 लाख प्रकारको योनि अन्तर्गत छन्, यानी कि 84 लाख प्रकारको देह छ, शरीर छ, त्यसमा रहेका छन् यी अनन्त जीवात्मा, यानी कि अनन्तानन्त जीवात्मा रहन सक्ने केवल 84 लाख प्रकारको शरीर छ। त के यो 84 लाख प्रकारको शरीरमा हरेक शरीरबाटै त्यो शाश्वत सुख प्राप्त हुन्छ कि कुनै खास शरीर छ जसमा प्राप्त हुन्छ? अब यो विषयमा गम्भीरतापूर्वक विचार गर्नु। तेनुस यसको निमित्त वेद भन्छ, इह चे दशकद् बोद्धुम् प्राप् शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। यजुर्वेद को कठोपनिषद को 2 अध्याय को 3 बल्ली को 4 मंत्र इस बारे में स्पष्ट गर्छ कि 84 लाख प्रकार को शरीर में हर शरीर बाट त्यो लक्ष्य प्राप्ति हुँदैन, मनुष्य हो सावधान, मनुष्यलाई सावधान गर्दैछ वेद, अन्य योनिको बारेमा केही बोल्दैन मनुष्यलाई। त वेदले स्पष्ट गर्यो, हे मनुष्य देहधारी जीवात्मा हो, ध्यान देओ, यो मनुष्य देहमा नै तिमीहरूले आफ्नो जुन सुख प्राप्तिको परम चरम लक्ष्य हो त्यो लक्ष्यलाई हासिल गर्न सक्छौ, अन्य योनिमा यो सुविधा छैन, केवल मनुष्य देहमा। इह चेद् अवेदी तथा सत्यमस्ति न चेदिहा वेदिन महती विनष्टि। केनोपनिषद 2 खण्डको 5 मन्त्र पनि भन्छ, यो मानव देहमा नै तिम्रो परम चरम लक्ष्य प्राप्ति हुन सक्छ, प्राप्त गर्न लागिहाल, अन्यथा महती विनष्टि, महान हानि हुनेछ। त्यसैले पुनः वेद भन्छ, उत्तिष्ठत जाग्रत प्राप्य वरान् निबोधत। कठोपनिषद यजुर्वेदको कठोपनिषद 1 अध्यायको 3 बल्लीको 14 मन्त्र पनि भन्छ, मनुष्य देहमा नै सुख प्राप्तिको लक्ष्य प्राप्त गर्न सक्छ, अन्य योनिबाट हुँदैन, त्यसैले तुरन्त लागि पर, अन्यथा अन्यथा के अन्यथा महान हानि हुनेछ। कति हानि हुनेछ? त वेद भन्छ, अनेक लोक छन् दुःखदायी लोकहरू, त्यसको भोग गर्नुपर्छ तिमीले। दुःखदायी योनिहरू जुन छ, कीट पतङ्ग इत्यादि, त्यसमा जानुपर्छ। कति समयसम्म जानुपर्छ त्यसको पनि आइडिया दिँदैछ वेद, ध्यान दिनुहोस्। कल्पते कल्पौसम्म, अब यो कल्पको हिसाब किताब के हो तपाईँहरूले सुन्नुभएको छ? 4 युग हुन्छ, सत्ययुग, त्रेतायुग, द्वापरयुग, कलियुग। कलियुगको उमेर हो 4,32,000 वर्ष, जुन अहिले रन गर्दैछ, चल्दैछ, यसमा 5,000 वर्ष बितिसक्यो, 4,27,000 वर्ष बाँकी छ। त कलियुग 4,32,000 वर्षको, यो भन्दा अगाडिको द्वापर युग 8,64,000 वर्षको,
द्वापर बंदा गाड़ी को त्रेता युग 12,96,000 वर्ष को, द्वापर बंदा गाड़ी सत्य युग 17,28,000 वर्ष को चतुर्युग, तो टोटल मिलाउदा उनच 43,20,000 वर्ष को एक चतुर्युग, चार युग बराबर 43,20,000 वर्ष। जब यह चतुर्युग 71 पटक रन कर, यानी कि सत्ययुग 71 पटक, त्रेता 71 पटक, द्वापर 71 पटक, कलि 71 पटक, तो एक मनमंत्र ऊंचा, एक मनमंत्र यो ऊंचा 30,67,20,000 वर्ष को, 30 करोड़। जब यो मनमंत्र पनि 14 पटक बीत, तब एक कल्प हुन्छ, कल्प जुन ब्रह्मा जी को चतुर्मुखी ब्रह्मा को एक दिन हुन्छ, 4,29,40,80,000 वर्ष को, हाम्रो जुन वर्ष छ यहाँको हिसाब किताब त्यो बराबर 4,29,40,80,000 वर्ष को, त्यति बराबर एक कल्प, त्यस्तो कल्प हजारौं दुखदायी योनिमा जानुपर्छ। यदि तपाईँ हामीलाई प्राप्त भएको यो मानव देहलाई हामीले सदुपयोग गरेर आफ्नो परम चरम लक्ष्यमा प्रयोग गरेनौ भने सोच्नुहोस् कति महत्वपूर्ण छ यो देह। त्यसैले आदि जगतगुरु शंकराचार्यजी भन्छन् यो मनुष्य देहलाई तत्काल प्रयोग गर, सदुपयोग गर,

भागवत 11 स्कंद को 20 अध्याय को 17 श्लोक बन्छ। यो मानव देह महान भवसागर बाट तर्नी नाव हो नाव। यो नाव मा बसेर पार भइहाल, अन्यथा तिमी आफ्नो आत्मा को हत्यारा कहलिने छौ। यहाँसम्म बताइदिए। संसार मा जुन आत्मा हत्या भनिन्छ, कसैले आत्मा को हत्या गर्नै सक्दैन। हिजो मैले बताए, अजो नित्य शाश्वतोयम् पुराण न हन्यते हन्यमाने शरीरे। गीता 2:20, 23, 27, 2:37, 2:23 तमाम द्वारा हिजो मैले तपाईहरुलाई बताएं। तर यहां वेदव्यास जीले यहांसम्म भनिदिए, आत्महत्यारा सबभन्दा ठूलो हत्यारा कहलिने छ। यहांसम्म भनिदिए। अन्यमा पनि आउनुस्,

यसमा हाम्रो कुनै परिश्रम छैन मानव देहमा, केवल भगवानले कृपा गरेर अरबौं खरबौं जन्मसम्म दुःखदायी योनिमा घुम्दा घुम्दा घुम्दा दुःख पाएको जीवात्मालाई देखेर अकारण करुणा बस मानव देह प्रदान गर्छन्, ताकि अब त यो जीवले आफ्नो लक्ष्य प्राप्त गर्ला कि। यस कारण

जावा भगवान राम को घोषणा छ। मनुष्य देह समान अरु कुनै शरीर छैन, या सम्मान कि सुर दुर्लभ। सुर माने देवता, देवतालाई पनि दुर्लभ छ जुन हामीलाई उपलब्ध छ यो मानव देह। जबकि व्यक्तिहरू स्वर्ग जानको निमित्त प्रयत्नशील रहन्छन्। इदम् इन्द्राय नमस्वाहा, इदम् वरुणाय नमस्वाहा, तमाम यज्ञ यज्ञादि गर्छन् इन्द्रादिकलाई। तर त्यही इन्द्रादिक पनि मनुष्य देह चाहन्छन्। हेर्नुहोस् आश्चर्य, एक पटक इन्द्रले स्वर्गमा विचार गरे कि म एक यस्तो महल बनाऊ कि जुन संसारमा सर्वत्र तीन लोक चौध भुवनमै प्रख्यात होस्। त जसको कुबेर पनि नोकर हुन्छ, धनको त कमी छैन, त विश्वकर्मालाई बोलाएर आज्ञा दिए महल निर्माणको निमित्त। सयौं वर्ष बित्यो, बनिरहेछ बनिरहेछ। त विश्वकर्माजीले त्यहाँ कार्य गर्दा गर्दा थकित भए। इन्द्रले कहिले छुट्टी नै दिँदैन कतै जानलाई, परेशान भए। त उनले सोचे कि यो इन्द्र पनि भगवानको दास हो, त भगवानका कम्प्लेन गर्नु पर्यो। विश्वकर्माले भगवानलाई कम्प्लेन गरे, इन्द्रले यस्तो महल बनाउन थाल्या छ कि सयौं वर्ष बितिसक्यो, मैले आफ्नो प्राइभेट केही कार्य गर्न पाइन, कहिले छुट्टी दिँदैन। आफ्नो गुनासो पोखे, मेरो समस्याको समाधान गर्नु होइन भने राजीनामा पत्र लेखेर ल्याछु। त भगवानले भने ठीक छ तिमी आफ्नो काम गर्दै गर, म सब व्यवस्थित गरौंला। त भगवान आए इन्द्रकोमा, इन्द्रलाई सोधे के छ हालचाल। इन्द्रले भने प्रभुहरू सब त ठीक छ, एक महल बनाउँदैछु। जो आए पनि महलको चर्चा गर्थे, जसरी तपाईँहरू गर्नुहुन्छ नि, कुनै घर सर बनाउन इत्यादि लायो भने बिना कारण पनि त्यसको विषयलाई उठाएर आजकल यो घर बनाउने काम सुरु गरेका छु, बाप रे बाप यति गाह्रो छ, लेबरले यसो भन्छ त्यसो भन्छ, यति महँगी छ। यद्यपि सबलाई थाहा छ यो कुरा महँगी छ, कार्य गराउन गाह्रो छ, तैपनि यो बताउन चाहनुहुन्छ कि म घर बनाउँदैछु नि। त यही प्रकारले इन्द्रले पनि बताए। त त्यस्तै बा भगवानको योग मायाद्वारा एक कमिलाको लाइन उत्पन्न भयो, त्यहाँ करोडौं कमिलाको लाइन। त इन्द्रले सोधे, यी सब कमिला कहाँबाट आए, को नि? भगवानले भने कि इन्द्र, यी सब कुनै दिन स्वर्ग सम्राट इन्द्र थिए, अहिले यिनीहरूको पतन भयो र यी सब कमिला हुन्, यी सब इन्द्र थिए कुनै बेला, यो बताइदिए। इन्द्रले सोचे, स्वर्ग सम्राट भएर पनि पतन भयो, कमिला बन्न पर्यो। हेर्नुहोस्, जुन इन्द्र छ उसको आयु हुन्छ स्वर्गमा एक मन्वन्तर, जुन मैले अघि बताए 30,67,20,000 वर्ष इन्द्रको आयु हुन्छ, त्यति बस्न पाउँछ ऊ स्वर्गमा। त्यसपछि फेरि यो संसारमा फर्केर आउनुपर्छ, कुकुर बिरालोको योनिमा जानुपर्छ। यो चीज भगवानले अनुभव गराए इन्द्रलाई। त इन्द्रलाई त्यति देखाएर भगवान अन्तर्ध्यान भए। त इन्द्रले सोचे कि जब मेरो जीवनकै कुनै ग्यारेन्टी छैन, एक दिन म फेरि किट पतङ भएर जन्मिनु पर्छ भने फेरि यो महल बनाउनुको अर्थ के रह्यो? तुरन्त बन्द गरिदिए।
वैराग्य उत्पन्न भयो र जुन स्वर्ग छ तपाईहरु सोच्नुहुन्छ खूब सुख होला स्वर्गमा र गएपछि सधैं बस्न पाइएला त्यस्तो हिसाब छैन हिसाब यो हो कि तपाईहरु केही कमाएर बैंकमा राख्नुस् 10 लाख रुपैयाँ अब खर्च गर्न थाल्नुस् हरेक महिना 50,000 निकालेर त 20 महिनामा त्यो 10 लाख रुपैयाँ खत्म हुन्छ यदि खत्म भइसकेपछि पनि तपाईहरु बैंकमा पुनः चेक लिएर विथड्र गर्न जानुभयो भने त्यहाँका कर्मचारीले तपाईलाई जानकारी गराउँछन् कि तपाईको एकाउन्टमा पैसा नील भइसक्यो अब बाँकी छैन अब तपाईहरु झगडा गर्नुस् कि कहाँ हुन्छ मैले 10 लाख जम्मा गरेको थिएँ अरे 10 लाख जम्मा गरेको थियो त तिमीले 50,000 दरले निकालेर भोग पनि त गर्यौ अब खत्म भयो अब सक्यो फेरि पनि किचकिच गर्न थाल्नु भयो भने चौकीदार लगाएर तपाईलाई निकाल्छ बस त्यही अवस्था स्वर्गमा छ हामी यहाँ जुन कमाई गर्छौ मानव देहमा त्यो स्वर्गमा केवल भोग्न सकिन्छ ध्यान दिनुहोस् फेरि कमाई पनि त गर्न सकिएला त्यहाँ अह त्यहाँ केवल भोग गर्न पाइन्छ त ध्यान दिनुहोस् 84 लाख प्रकारको जति पनि शरीर छ त्यसमा मानव देहमा मात्रै कमाई गर्न सकिन्छ अन्य योनि केवल भोग योनि भोग त्यसमा कमाई हुन सक्दैन चाहे एक कीट पतङ्गको योनि होस् चाहे स्वर्ग सम्राट होस् त्यो भन्दा माथि पनि अनेक छन् मृत्यु लोकदेखि ब्रह्म लोकसम्म यो सब भोगेपछि फेरि हीनतर योनिमा जानुपर्छ सुन्नुहोस् वेद भन्छ

तीन तरंबा विशंति मुंडकोपनिषद 1 2 10 हीनत्तर योनिमा जानु पर्छ।

0: सन्ति। गीता त घर घरमा उपलब्ध छ, वेद नहोला पढ्न सक्नुहुन्छ। नवौं अध्यायको 21 श्लोकमा भगवान श्री कृष्णले घोषणा गरिदिए, स्वर्ग पनि भोगिसकेपछि घोक्रे ठ्याक लगाइन्छ, त्यहाँबाट त्यहाँ सधैँ बस्न पाइँदैन, नश्वर छ। स्वर्गहु स्वल्प अन्त दुःखदायी, राममाइले पनि यसमा ठप्पा लगाइदियो, लाल मोहर छाप। आद्यन्तवन्त वैषाम लोका कर्म विनिर्मिता, दुःखो दर्का समो निष्ठा क्षुद्रानन्दा सुचार्पिता। भागवत 11 स्कन्दको 14 अध्यायको 11 श्लोक, यसमा पनि भगवानले घोषणा गरिदिए, मृत्यु लोकदेखि ब्रह्म लोक पर्यन्त पुगेपछि पुनः फर्किनु पर्छ। आ ब्रह्म भुवन आलोका पुनरावर्तिन अर्जुन, अर्जुन ब्रह्म लोकसम्म गएर पनि पुनः फर्किनु पर्छ। किनकि त्यहाँ कमाई हुँदैन, कमाई मनुष्य देहमा नै हुन सक्छ, मानव देहमा नै हुन सक्छ। त्यसैले वेददेखि लिएर रामायणसम्म सब एक साथ भन्छन्, मानव देह महत्वपूर्ण छ, यसमा नै हाम्रो जुन शाश्वत सुख हाम्रो लक्ष्य हो, परम चरम लक्ष्य हो, त्यो प्राप्ति हुन सक्छ। न मानुषा विनान्यत्र तत्त्वज्ञानम् तु लभ्यते, गरुड पुराण त हर समय तपाईँहरू सुन्नुहुन्छ, घरमा कसैको देहान्त हुँदा पनि त्यसबाटै सुन्नुहोस्। गरुड पुराणले अझ गहिराईमा स्पष्ट पार्यो, न मानुषा विनान्यत्र, मनुष्य शरीर बिना कसैले मेरो लक्ष्य के हो भन्ने सोच्नसम्म सक्दैन, तत्वज्ञान प्राप्त गर्न सक्दैन, चिन्तन मनन गर्न सक्दैन, प्राप्ति त परै जाओस्। यो बतायो, दुर्लभम त्रयमेव तद्दैवानुग्रह कारकम् मनुष्यत्वम् मुमुक्षुत्वम् महापुरुष सम्भवः, आदि जगत गुरु शंकराचार्य। तीन कृपा छन् भगवान का, तीन कृपा। एक पहिलो नै बताए, मनुष्यत्वम्, मनुष्य देह प्राप्त हुनु भगवानको अपार कृपा। किन? किनकि यसैमा लक्ष्य प्राप्ति हुन्छ। अब मुमुक्षुत्व, महापुरुष इत्यादि, यसको व्याख्याहरू कुनै दिन गर्छ।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।